0: कहाँ पर्ने भयो नि?
1: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
0: म त कहाँ पढ्ने अन्यलमा छु भने।
1: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
0: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
1: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
0: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
1: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
0: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
1: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवा ग्रही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोही सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: आफ्नो संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त
1: डोजर
2: चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके
1: होइन

0: हजुर, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
9: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
8: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
10: खेतबारी जोत्न, खोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्, नगदै तपाईलाई फोन आउनेछ।
12: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
13: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 टासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफुङ शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुल शोभा होस्टेल सञ्चालक 98 41 15 90 82। सोलुखुम्बु नगरपालिका वडा नम्बर 10।

0: गुणस्तरीय अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the mood of Sunday, but he gets your best night, Rosie.

0: ponte do Rosai.
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
4: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म। पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
8: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
9: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
8: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
9: ल अब आँखा खोल त।
8: वाउ, कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँ
0: बाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि। विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुम्री बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु धुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
10: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार कडा कारवाही हुने व्यवस्था गरेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
12: किन खोज्नु भएको होला हजुर?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
12: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
15: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा झोर बौद्ध सुलुखुम्बु।
17: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है?
18: किन भयो के भयो सन्चो भएन?
17: होइन, यतिकै जाने मन लागेन।
18: यतिकै पनि हुन्छ?
17: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले हुन्छ।
18: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना बुबुआ।
19: नमस्ते, कति टाइमले पाल्नु भयो?
18: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिनँ रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
19: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
22: ए के भो दौडिदै पो आइस त
21: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
22: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
23: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
1: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यूस्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ पेज सोलुदूत कुण्डी नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूस्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ पेज थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0835203089 0835203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ पेज सल्लेरी सुलखुम्बु

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू। जनजागृति माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेट उडानदेखि रोबोटिक प्रविधि का नवीन आविष्कार प्रदर्शन, सुरुकुम्भ क्षेत्रको विकासका लागि अरबौंको बजेट विनियोजन, सड़क शिक्षा पूर्वाधार निर्माणले कति लिने। सुलुकुम्भ खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण, जिल्ला समय समितिद्वारा बधाई तथा शुभकामना व्यक्त। सुलुकुम्भ वृद्धाको शंकास्पद मृत्यु, कर्तव्य ज्ञान मुद्दामा आफ्नो छोरा पक्राउ। महाकुलुङ गाउँपालिकामा श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत सड़क सम्भार कार्यक्रम सम्पन्न, रूमजटार अस्पतालको निरन्तरतामा चुनौती। र दार्जीलिङको पुनरागमन जित, चार पटक

पदाध्यक्ष मिङमाया तामाङले विद्यालयलाई प्रविधि मैत्री बनाउने अभियानलाई निरन्तर अगाडि बढ़ाउने बताउँदै विद्यार्थीहरूको रचनात्मक सोच अनुसन्धान क्षमता र नयाँ आविष्कार गर्ने संस्कृतिलाई थप प्रोत्साहन गरिने बताउनु भएको छ। नेपाल सरकार तथा कोशी सरकार मार्फत आगामी आर्थिक वर्ष 2083-84 का लागि सोलुखुम्बु खोलुङ्गा र खोटाङ क्षेत्रलाई केन्द्रित गर्दै पूर्वाधार शिक्षा खेलकुद पर्यटन र स्वास्थ्य क्षेत्रका मुख्य योजनाहरूका लागि बजेट विनियोजन गरेको छ। सरकारले जिल्लामा क्रमागत रूपमा संचालन हुने गरी अरबौं रूपियाँ बराबरको बजेट विनियोजन गर्दै विकास निर्माणलाई तीव्रता दिने नीति लिएको हो। कुल विनियोजित बजेटलाई हेर्दा शिक्षा सड़क पूर्वाधार र स्वास्थ्य क्षेत्रले सबैभन्दा ठूलो हिस्सा घटेको छ। यस वर्ष सबैभन्दा ठूलो बजेट शिक्षा तथा खेलकुद अन्तर्गत विनियोजन भएको छ। सोलुखुम्बु जिल्लाका विभिन्न स्थानीय तहका लागि मात्रै शिक्षातर्फ एक अर्ब 25,37,00,000 रूपियाँ छुट्टिएको छ, जसमा सोलु दुतकुण्ड नगरपालिकाले सबैभन्दा बढ़ी 28,43,00,000 रूपियाँ प्राप्त गरेको छ भने थुलुङ्गित कोशी गाउँपालिकाले 23,09,00,000, मेसीसोलन गाउँपालिकाले 19,71,00,000 रूपियाँ बजेट प्राप्त गरेको छ। यस्तै मात्रै दुतकोशी सोताङ महाकुलुङ कुम्बे पासिङ्गामा गाउँपालिकाले पनि करोड़ौं रूपियाँ बजेट प्राप्त गरेका छन्। पूर्वाधार विकास र शहरी विकास मन्त्रालय अन्तर्गत सड़क तथा पुल निर्माणका लागि झण्डै 1 अर्ब रूपियाँ बराबरको बजेट

वटा परिचालन हुने भएको छ। यसैगरी सल्लेरी लुक्ला एभरेस्ट बेस क्याम्प पर्यटन सड़कका लागि 5 करोड़, हिले पानी खोलढुङ्गा मुढे सल्लेरी सड़क खण्डका लागि 6 करोड़ छुटाइएको सरकारले सोही सड़कको पहिरो नियन्त्रणका लागि थप 4 करोड़ विनियोजन गरेको छ। कुर्मी चतरा सड़कलाई 6 करोड़ दिएको छ भने विगतका चालक ठेक्काहरू सम्पन्न गर्न निर्वाचन क्षेत्र रणनीतिक सड़क अन्तर्गत 9 करोड़ रूपियाँको दायित्व भुक्तानी गरिने उल्लेख गरिएको छ। शहरी विकास भवन निर्माण तथा स्थानीय पूर्वाधार तर्फ फाप्लो रिम्बो सिन्दो मन्थला खुम्बु सड़क सगरमाथा सड़क कालोपत्र गर्नका लागि 18 करोड़ रूपियाँको भारी बजेट विनियोजन गरिएको छ। सोलुखुम्बु जिल्लाको जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष अर्जुन बहादुर रोका तथा उपाध्यक्ष कृष्ण तामाङले उपचारको रूपमा पदभार ग्रहण गर्नु भएको छ। यस वर्षमा जिल्ला समन्वय समिति सोलुखुम्बुले नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ तथा जिल्ला खेलकुद विकास समितिका कार्य प्रमुख केशव बहादुर कटेल लगायतले प्रत्यक्ष भेट गरी सफल कार्यक्रम को शुभकामना दिनुभएको छ। यसअघि कार्य आवागमनका क्रममा अध्यक्ष रोका र उपाध्यक्ष तामाङलाई खेलकुद सम्बन्ध पदाधिकारी, स्थानीय खेलाड़ी तथा सरकारवालाले खादा र माला लगाएर स्वागत गर्नुभएको थियो। पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रममा अध्यक्ष अर्जुन रोकाले प्रतिभा पहिचान र खेलकुद पूर्वाधार निर्माणलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने उल्लेख गर्नुभएको छ। सोलुखुम्बुमा एक वैद्यको शंकास्पद अवस्थामा मृत्यु भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उहाँकै छोरालाई पक्राउ गरेको छ। सोलु दुतकुण्ड नगरपालिका घार वेस्टिङ स्थित याम्पो शेर्पाकी 79 वर्षीय श्रीमती रिन्जी शेर्पाको मृत्यु भएको घटनामा उहाँका 42 वर्षीय साइला छोरा आङदावा शेर्पा पक्राउ परेका छन्। गत साल 12 गते राति करिब 9:15 समय मेटले बस्दै आउनुभएको रिन्जी शेर्पाको घरमा इलेक्ट्रोनिक सर्ट भई तारमा आगो लाग्दा चलेर मृत्यु भएको भनी जिल्ला प्रहरी कार्य सोलुखुम्बुमा सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा प्रहरी टोलीले घटनास्थलमा पुगे सूचना अनुसन्धान गर्दा घटनाको प्रकृति अत्यन्तै संवेदनशील अवस्थामा फेला पारेको थियो। अनुसन्धानको क्रममा मृतकको टाउको र हातमा धरिलो हतियारको गम्भीर चोट देखेपछि घटनाले नयाँ मोड लिएको छ। प्रहरीले घटनास्थलबाट प्रयोग भएको आशंका गरिएको उत्थान थारूले हतियार खोकुरो समेत बरामद गरेको जिल्ला प्रहरी कार्य सोलुखुम्बुले सुनाएको छ। आमाको हत्यामा संलग्न रहेको बलियो आशंकामा साइला छोरा आङदावा शेर्पालाई नियन्त्रणमा लिए अनुसन्धान अगाडि बढ़ाइएको छ। पक्राउ परेका शेर्पामाथि थप अनुसन्धानका लागि जिल्ला अदालत सोलुखुम्बुबाट 5 दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। महाकुमा गाउँपालिकाको रोजगार शाखाको आयोजनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रमको सम्मान वास्तव अभियान कार्यक्रम अन्तर्गत अभिमुखीकरण तथा सड़क सम्भार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सबै वडाका वडाध्यक्षहरू कार्यपालिका सदस्य गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी वडा सचिव प्राविधिक पालिकाका इन्जिनियर विषयगत कर्मचारी स्थानीय सरकारवाला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा महाकुरुङ गाउँपालिका स्थित हेलिप्याड मुनिको करिब 25 मिटर सड़क खण्डमा ढुङ्गा खरिद गरी सोलिङ गर्ने काम र सड़क मर्मत सम्भार कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिकाले श्रमको सम्मान र स्थानीय पूर्वाधारको दिगो संरक्षणलाई जोड़ दिँदै यस्ता कार्यक्रममा स्थानीय सहभागिता वृद्धि गर्नुका साथै सार्वजनिक सम्पत्तिको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। जिल्ला अस्पताल निन्द्रोजामा संचालित एकदर संकट व्यवस्थापन केन्द्र ओसीएमसीको सेवा निरन्तरतामा चुनौती देखिएको छ। लैंगिक हिंसा रोकथाम तथा प्रतिकारीय परियोजनाको दोस्रो चरण असार 15 गतेबाट समाप्त हुने भएपछि सेवा प्रवाहमा जनशक्ति अभाव हुने देखिएको हो। आइतबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले ओसीएमसी सेवा अवरूद्ध हुन नदिन स्थानीय तहसँग आर्थिक साझेदारी गर्ने तथा स्थल घटना व्यवस्थापक नियुक्तिका प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरे। जिल्लाभर लैंगिक हिंसाबाट प्रभावित महिला तथा बाल बालिकालाई स्वास्थ्य उपचार मनोसामाजिक परामर्श कानूनी समन्वय सुरक्षा तथा पुनर्व्यवस्थापनाका सेवा उपलब्ध गराउँदै आएको ओसीएमसीलाई निरन्तर संचालन गर्न जिल्लाका स्थानीय तहसँग आर्थिक सहयोगका लागि पत्रचार गर्ने निर्णय भएको छ।
आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आधीघुप्ते वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार अबको केही दिनमा आकस्मिक बाढ़ी, पहिरो, कटान, दृगान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनेछ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 सशस्त्र बहादुर बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेका स्थानमा तत्काल फोन गर्न समेत आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 5 गते भित्रिएको छ, तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मृत्युभन्दा 6 दिनपछि भित्रेको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेको छ। मनसून बाँकी भागमा फैलने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकाले उच्च सावधानी अपनाउन आग्रह गरेको छ। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको अन्तिम समयको 5 मिनटमा गाभिन मार्टिनेलले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाएका छन्। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो मेर्सनले पासमा मिनान्टीले गोल गरेका छन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डिनाले कमजोर पासलाई काइसुन सानाले नियन्त्रणमा लिँदै गोल गरेपछि टोललाई 1-0 अग्रता भएको थियो। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजी मिरोले हेड मार्फत गोल गर्दै खेललाई एक एक बराबरीमा ल्याएका छन्। बराबरीपछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोल रक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोललाई खेलमा कायम राखेका थिए। तर खेलको अन्तिम क्षणमा मार्टिनोले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका छन्। यो सँगै ब्राजिल अन्तिम सुरमा स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम सुरमा नर्वे वा आइभोरी कोस्ट मध्ये एउटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसै आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पारायोगसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 समाप्त भएको छ। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एसमेनले हेड मार्फत गोल गर्दै पारायोगलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हार्डिसले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काएका थिए। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा पारायोगले ऐतिहासिक जित हात पारेको छ। पारायोगले क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 टुङ्गिएको छ। बिहान 7 बजेको सोलो समाचारबाट अन्जुगारको विदा हुन्छ। बिहान 10 बजे सोल हलचलेर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौ अवसर सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 टासिङ च्याङका स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति पुरुष बारेमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि थप सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिनिधि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शोभा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुपुण्ड नगरपालिका वडा नम्बर 10 प्राप्ति

0: सफल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। गोपीनाथ विकास ब्याङ्कद्वारा जनहितमा जारी गोपीनाथ विकास ब्याङ्क जनता ब्याङ्कमा होइन ब्याङ्क जनतामा जानु पर्दछ।
1: रैखाने पाली पुतुसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रुपियाँ। सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385210 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
1: पक्षी गणना वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याद यही फेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याद 2083 साल असोज 20 गतेसम्म
1: पढ़ाई हुने समूहहरू
2: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ 98-41-63-53-37 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समय नै महसुस दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: भाँगा बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
4: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
3: अरे यार, त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
4: हो, बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
3: केप्स कलेज बौद्ध तुसाल।
4: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507।
5: सफलताको सही छनौट केप्स कलेज।
6: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? निधाती भन त।
7: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
6: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छिट प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
7: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
6: बारिशमा लज सृजना गरी धुबेचुरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु। स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हाती बालो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगोल र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।

हिमालयले ढाकेको छ सगरमा थाझै विशाले छ स्वर्ग भन्दा कम छ यहाँ जन्मना भाग्य चाहिन्छ यही हामीलाई

0: लाले ढाकेको छ सागरमा थाजै।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: ステージを100秒つまってください。
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98160034

0: आउन खोज्नेहरूले पनि अब नेपालमा त अहिले एजेन्ट त छैन, एजेन्ट नभए पनि अब तिनीहरूले काम चाहिँ गरिरहेका छन्। एजेन्ट छैन भन्नुको मतलब चाहिँ के हो भने पहिला सरकारले नै मान्यता दिएर राखेका थिए म्यान पावर एजेन्सीहरूले भने अहिले चाहिँ त्यस्तो चाहिँ छैन। त्यस्तो नहुँदै गर्दा उनीहरूकै माध्यमबाट चाहिँ त्यो म्यान पावरसम्म पुग्दै गर्दाखेरि त्यो श्रमिकले सही सूचनाहरू सही जानकारीहरू चाहिँ राम्रोसित पाइराखेको हुँदैन। यहाँ एउटा काम भनिन्छ अनि एउटा तलब सुविधा भनिन्छ, त्यो भनेपछि के हुन्छ भन्दा त्यो जसले डकुमेन्ट जसको हातमा लिएर परेको छ उसले त्यसरी चाहिँ त्यो म्यानिपुलेट गर्दै गर्दाखेरि उसलाई चाहिँ पैसा बढी लिनको लागि, किनभने एउटा झुटो आश्वासन दिँदै गर्दाखेरि मान्छेले त हुक्यारे भनेर पत्याउँछ, अनि त्यो पत्याउँदै गर्दाखेरि अनि इन्टरभ्यू दिन जान्छ, जाँदै गर्दाखेरि उसले अर्को कुरा थाहा पाउँछ त्यहाँनिर पुगेपछि चाहिँ काम चाहिँ अर्कै पो रहेछ भनेर कुरा गर्न थाल्यो भने यतिको काम पनि बल्ल बल्ल पाइरहेको छ भाइ, अब जानी हो भने जाऊ नत्र चाहिँ ठिकै छ, के भन्ने हो र अब यत्रो वेट गरेर तिम्रो लागि लिएर आइदिएको यस्तो भन्ने कुरा हुन्छ कि। अनि त्यो व्यक्ति उहाँ पुगिसकेपछि चाहिँ अनि धेरै कुरा त्यहाँ पुगेपछि थाहा पाउनुहुन्छ। यहाँ कम्पनी भनिन्छ विदेशमा वैदेशिक रोजगारीमा जाने अध्यक्ष श्रमिकहरू विशेष गरी निर्माण क्षेत्र सफाई लगायतका उसमा जाने श्रमिकहरू भनेको चाहिँ सप्लाई कम्पनीहरू भनिन्छ होइन, आउटसोर्सिङ गर्छन् त्यहाँका कम्पनीहरूले, ठुल्ठुला कम्पनीहरूले आउटसोर्सिङ गरेर स्टाफहरू राखेर चाहिँ काम गरिरहेको हुन्छ। अनि यहाँबाट गइसकेपछि मलाई त डाइरेक्ट कम्पनीमा भनिएको थियो चाहिँ सप्लाईमा हाल्यो भनेर चाहिँ त्यसरी कुरा हुनुहुन्छ, जबकि 90% ट्रेडिङ कम्पनीहरू नै हो बाहिरतिर काम गर्ने होइन, केही कम्पनीहरू हो जहाँ चाहिँ डाइरेक्ट स्टाफ हायर गरेर लिएर गएर काम गर्ने चाहिँ त्यसरी छ। त्यो हुँदै गर्दाखेरि चाहिँ श्रमिकले आफू जाने कम्पनी, आफू जाने देश होइन, आफूले गर्ने काम अनि आफ्नो सिप होइन, अनि त्यहाँको भाषागत कुराहरू चाहिँ त्यो कुराहरू केही पनि बुझ्नु हुँदैन। यहाँ र बस विदेश जानु पाए पुग्यो भनेर जाँदै गर्दाखेरि चाहिँ अनि समस्यामा पर्ने चाहिँ त्यस कारणले पनि हो कि यहीँ सबै कुरा बुझेर जानुभयो होइन। म वैदेशिक रोजगारीमा पुगिसकेपछि मलाई म श्रम लिएर श्रम स्वीकृति लिएर म विदेश जानुपर्छ, मलाई वैदेशिक रोजगारीमा पुगिसकेपछि केही अप्ठ्यारो हो भने मैले एम्बेसीसँग पनि कुराकानी गर्न सक्छु, यता नेपालमा पनि वैदेशिक रोजगार बोर्ड छ के अरे विभाग छ, विभागमा पनि मैले मेरा कुराहरू चाहिँ राख्न सक्छु भन्ने ज्ञान लिएर जानुभयो भने अलिकति अझ सहज हुन्छ कि उहाँहरूलाई, किनभने यहाँ केही भनेका कुराहरू तलमाथि अथवा उहाँको कन्ट्याक्ट पेपरमा लेखियो बमोजिम उहाँले राम्रोसित पढेर साइन गरेर जानुभएको छ र उता पुगिसकेपछि सेम काम पाउनु भएको छैन भने उहाँहरूले त त्यो कम्प्लेन गर्न सक्नुहुन्छ नि त। यहाँ यदि उहाँहरू विदेश नै हुनुहुन्छ भने पनि उहाँका परिवारहरूले उहाँका आफन्तजनहरूले चाहिँ आवश्यक कागजात प्रमाणहरू लिएर वैदेशिक रोजगार विभागमा गएर उजुरी गर्नुभयो भने विभागले केही सहयोग गर्नुपर्छ त्यसमा।
1: तपाईँले एउटा सूचनाको मिसलिडिङले गर्दाखेरि उहाँहरूलाई समस्या हुन्छ भन्ने कुरा बताउनुभयो, जसले गर्दाखेरि यहाँबाट विदेश गइसकेपछि र समग्र विदेश गइसकेपछिको अवस्थामा चाहिँ उहाँहरूले पटक पटक अथवा चरण चरणमा समस्या भोगिरहनु पर्छ भन्ने कुरा तपाईँले प्रष्ट पार्नुभयो। नेपालमै पनि विदेश जानुभन्दा अगाडिदेखि लिएर त्यो विदेश जाने प्रक्रियाका कुराहरूमा पनि अथवा अन्य क्षेत्रहरूमा श्रमका क्षेत्रहरूमा चाहिँ देखिएका समस्याहरू, अब कोही अब त्यो भनौँ न अब यो सिपकै लागि अलिकति बढी शुल्क तिर्ने होइन, अब श्रम लिँदाखेरि श्रमिकहरूले थाहा नपाएका कुराहरू लगायत होइन, मुख्य मुख्य चाहिँ तीहरू चाहिँ के छन्?
0: त्यसमा चाहिँ पहिलो त अब आफूले जाँदै गर्दाखेरि नै धेरै कुराहरू यहीँबाट बुझेर जानुपर्ने हुन्छ, अनि अब सजिलो छ नि अहिले तपाईँको सबैको हातमा स्मार्टफोनहरू बोक्छौँ हामीले होइन, अनि त्यो स्मार्टफोनकै कारण चाहिँ ठगिने साथीहरू पनि हुनुहुन्छ, किनभने विदेश जान खोजिराखेर चाहिँ फेसबुक लगायतका उसमा चाहिँ यसो सर्च गर्नुभयो भने अल्गोरिजमले त्यही नै देखाइदिइरहन्छ होइन, अनि त्यसैबाट चाहिँ हो कि क्या हो भनेर त्यसरी त्यो फसिराख्नु भएको साथीहरू नि हुनुहुन्छ। टिकटक हेरियो भने पनि टिकटकमा पनि त्यस्ता भिडियोहरू हामीले देखिरहन्छौँ, त्यो टिकटकमा पनि म पनि जान चाहन्छु भनेर त्यो उनीहरूले भनेकै भरमा मात्रै आफू पछाडि लागिरहँदा गर्दाखेरि चाहिँ त्यहाँनिर त कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दा त हामीले लट नम्बरहरू माग्नुपर्ने होला होइन, हामीसित स्मार्टफोन छ भने त अब के अरे त्यो लट नम्बर कसरी चेक गर्ने भनेर गुगलमा सर्च गर्यो भने पनि त्यहाँ पेजहरू खुल्छ, यदि उहाँले जान्नु भएन भने पनि हाम्रो परिवारमा सबका सदस्य छोराछोरी कहिले न कहिले त पढिराख्नुहुन्छ नि त, पढेकै हुनुहुन्छ, उहाँलाई चाहिँ छरछिमेकमा पनि हुनुहुन्छ घरमै हुनुहुन्छ, उहाँहरूसित बाहिर पनि अलिकति सहयोग लिएर यो चाहिँ सही हो कि होइन कसरी चेक गर्ने रहेछ यो सिकाइदिनुहोस् न भनेर भन्नुभयो भने त उहाँहरूलाई त्यो त्यहीँबाट पनि धेरै कुराहरू थाहा हुन्छ, अनि उहाँहरूले हेर्नुभएका इन्फर्मेसनहरू चाहिँ सही हो कि होइन भन्ने कुरा त्यहाँबाट भेरिफाई गरेर जानुभयो भने पनि धेरै कुराहरू चाहिँ थाहा पाउन सक्नुहुन्छ। त्यो नै हो कि अलिकति आफू पनि विदेश जाने भनेर भन्दै गर्दा आफू आँखा चिम्नेर बस्ने होइन कि आफूले पनि के

0: काम को लागि जाँदा चाहिँ उपयुक्त होला हैन त्यहाँ चाहिँ अब गाउँ छरछिमेकबाट पनि कोही न कोही त गइराख्नु भएकै होला अनि यो चाहिँ ठाउँ कस्तो होला भनेर चाहिँ सोध्न सक्नुहुन्छ अहिले त फेसबुकमा पनि विभिन्न ग्रुपहरू खुलिरहेका छन् नि त हैन त्यो ग्रुपहरू यसो पहिचान गरेर चाहिँ त्यहाँ यो यो ठाउँमा यस्तो के हो भनेर हाल्नु भने त्यहीँ पनि साथीहरूले चाहिँ आफूले देखेका भएका बुझेका कुराहरू त्यहीँ पनि गर्नुहुन्छ र त्यसलाई नि यसो भेरिफाई गर्दै जानुभयो भने त्यहाँबाट पनि सचेत रहन चाहिँ सजिलो हुन्छ
1: अलि बढी सचेत हुनु पर्यो
2: एकदमै वैदेशिक रोजगार प्रणालीको कुराकानी गर्दाखेरि यो सुरक्षित हुँदै गएको छ कि अलि पहिलेको तुलनामा जटिल छ कि के छ अहिलेको अवस्थामा चाहिँ
0: अब अहिले सुरक्षितलाई पनि कसरी मान्ने केलाई मान्ने भन्ने जस्तो पनि छ कि एक हिसाबले यसो बुझ्दै गर्दाखेरि हाम्रा गन्तव्य देशहरूमा चाहिँ आन्तरिक कारणले गर्दाखेरि केही समस्याहरू सिर्जना भएको कुरा थाहा छँदैछ होइन त्यसले गर्दाखेरि रोजगारीको क्षेत्र कतिपय साथीहरूले त रोजगारी पनि गुमाएर अहिले नेपाल फर्किनु भएको छ कतिहरू लामो कति साथीहरू लामो छुट्टीमा कम्पनीहरूले पठाएका छन् विशेष गरी हस्पिटालिटीको क्षेत्रमा अब यहाँबाट पठाउँदै गर्दाखेरि चाहिँ धेरै हाम्रो हाम्रो अपेक्षा चाहिँ के हो भने यसलाई अलिकति सुरक्षित चाहिँ बनाउन सके हुन्थ्यो केही रोजगारदाताहरू राम्रा हुनुहुन्छ होइन अनि यो यसलाई कसरी लिने लिने भन्ने भइरहेको छ कि सुरक्षित चाहिँ हुनुपर्छ भनेर यो लामो समय भयो यसको बहस भइसक्यो भइराखेको होइन सुरक्षित मर्यादित हुनुपर्छ भनेर भन्दै गर्दाखेरि हाम्रै नेपालकै व्यवसायीहरूले पनि यसलाई सुरक्षित र मर्यादित बनाउन नसक्नु भएको हो कि होइन अनि हाम्रो ब्युरोक्रेट्सले पनि त्यहाँनेरि चाहिँ चलखेल गर्ने ठाउँ राखेरै व्यवस्था गर्नुभएको हो कि हाम्रो नीति निर्माणको तहमा बसेका जो जो हुनुहुन्छ उहाँहरूले चाहिँ यो भुइँ मान्छेका कुराहरूलाई चाहिँ व्यवस्था पो गर्नुभएको हो कि भन्ने चाहिँ लाग्छ कि अनि अब यो चाहिँ सुरक्षित हुनुपर्छ भनेर मर्यादित बनाउनुपर्छ सुरक्षित हुनुपर्छ भनेर बहस चलेको त लामो समय भइसक्यो अब कहिलेसम्म चाहिँ यही बहस गरेर बसिराख्ने भन्ने कुरा हो कि
2: यसमा पनि अघि हामीले प्रविधिको कुराकानी गर्यौं सबैको हात हातमा प्रविधि पुगेको छ सचेत मान्छे पनि हुनुपर्छ जाने मान्छेहरू उहाँहरूको त्यो स्तर पनि बढेको छ पहिलेको समयमा भन्दा अहिलेको समयमा प्रविधिको पोजमा भइसकेपछि उहाँ अलिकति आफूलाई अपलिफ्ट पनि गर्नुपर्ने हुन्छ एउटा कुरा अर्को कुरा भनेको वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन वर्षै नै बढ़िरहेको छ होइन त्यो दर बढ़िसकेपछि सरकारले पनि त्यहाँको उहाँहरूको सुरक्षाको लागि अलिकति प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो जुन भएको छैन अर्को कुरो रेमिटेन्स रेमिटेन्स पनि वर्षै नै हिसाबले बढ़िरहेको छ सबै कुरा हेर्दाखेरि चाहिँ यो वैदेशिक रोजगारी प्रतिको उत्साह र आकर्षण चाहिँ बढ़िरहेको छ तर समस्या चाहिँ किन घटेको छैन मुख्य कुरा त यो भनौँ न प्रश्न त यही छैन अहिलेको समयमा
0: प्रश्न यो त्यही त एकदम जटिल नै छ कि यहीँबाट हामीलाई विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरि वैदेशिक रोजगारीका क्षेत्रमा कामहरू गर्दै गर्दाखेरि चाहिँ यो समस्या यो धेरै एक त अब यहाँ अवसरकै खोजीमा जाने हो सबैजना होइन तपाईँले भन्नुभयो कोही अध्ययनका लागि गए पनि जुनसुकै प्रयोजनका लागि गयो भने हाम्रो उद्देश्य भनेको सोसल सेक्युरिटी सोसल प्रोटेक्सन खोज्नका लागि हामी गइरहेका छौँ त्यो त्यो कहाँनिर गएर जोडिन्छ भन्दा आर्थिकसँग गएर जोडिने हो यी सबै कुराहरू अर्थसँग जोडिन्छन् अनि समस्याहरू पनि त्यही नै छन् फेरि जति धेरै ऊ भयो त्यति धेरै नै समस्याहरू चाहिँ आउने हुन्छ अब यो पाटोलाई कसरी गर्न सकिन्छ भन्ने चाहिँ एकदमै त्यो जटिल नै छ के हामी एक त जाने मान्छे पनि अवेरै हुनुपर्छ अनि पठाउने उयोहरू हाम्रा एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्छ यहीँबाट छ अनि हाम्रो कानून नीति निर्माणको तहमा बस्नेहरूले पनि त्यही अनुसारको चाहिँ हाम्रो द्विपक्षीय श्रम सम्झौताहरूमा पनि त्यही अनुसारकै समय सान्दर्भिक रूपमा समय सापेक्षिक रूपमा चाहिँ त्यसलाई चाहिँ सुधार गर्दै होइन लैजानु चाहिँ पर्ने हुन्छ
2: तल्लो स्तरदेखि आम व्यक्तिहरू पनि सचेत हुनु पर्यो र सँगसँगै पठाउने म्यान पावरदेखि लिएर सरकारले पनि नीति निर्माणमा अलिकति गर्नु पर्यो अरू ठगेको कुराहरू पनि अलिकति गरौं हरेक दिन हामीले समाचारमा देख्न सक्छौ यो यति फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्क विहीन भएको र विदेशमा गएकाहरू पनि हामीले भर्खरै पनि हेर्यौं समस्या गुनासाका पाटाहरू त्यसरी पनि आएका छन् हामीले यसरी आएका थियौं तर हामीले अहिलेसम्म काम पाएका छैनौं भनेर यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ अहिले
0: यो त सधैँ नै त्यो जोखिम चाहिँ सधैँ नै कायम भइ नै रहन्छ होइन अनि यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने कुराहरू हाम्रा यहाँका रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुल दिनुहुन्छ कि यहाँ पठाइदिइसकेपछि आफ्नो काम सक्यो होइन, अनि उता पुगिसकेको श्रमिक यहाँ त पैसा तिरेर आएको छु, काम नपाए पनि चाहिँ बस्नुपर्ने बाध्यता, खान त दिएको छ, काम पाइसक्यो भन्ने आशाले बस्ने साथीहरू पनि थुप्रै हुनुहुन्छ होइन। केही समय अगाडि कुवेतमा जानुभएको 5-6 जनाको एउटा टोली त्यसै गरी सम्पर्कमा आउनुभएको थियो, उहाँहरू डेलिभरीमा जानुभएको छ, खानको लागि 20 केडी प्रत्येक महिना दिइराखेको, अहिले 3 महिनासम्म चाहिँ कामै नदिएको। अनि त मैले कुराकानी गर्दाखेरि अब तपाईँहरूले चाहिँ के चाहनुभएको छ, नियम यो यो छ भन्दाखेरि उहाँहरूलाई त्यो बारेमा पनि थाहा रहेछ, कहाँ गएर उजुरी गर्ने सबै कुरा थाहा छ होइन। त्यो थाहा हुँदा हुँदै नि अब के हो त तपाईँहरूको चाहिँ समस्या के हो त, तपाईँहरूले चाहनुभएको चाहिँ के हो त भन्दा हामीलाई चाहिँ काम दिए हुन्थ्यो, हामी त काम गर्न आएको भनेर भन्नुभएको छ होइन। अनि त्यो कहाँ जोडियो भन्दा यदि उहाँहरूले पैसा पाउनु भएको थियो भने, यहाँ पैसा नतिरिकन जानुभएको थियो भने उहाँहरूलाई के गर्ने भनेर त्यही अनुसारको चाहिँ फलोअप गर्नुहुन्थ्यो उहाँहरूले। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन होइन, प्रमाण नभइसकेपछि स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, अनि त्यो अनि एजेन्टको मार्फत काम गरे हुन्छ, अनि मेन पावरसँग उगाल्दाखेरि मैले त यति पैसा ल्याएर जति कुरा गर्छ एजेन्टसित कुरा गर, मलाई चाहिँ त्यो एजेन्टले यतिभन्दा दिएको छैन भनेर कुरा गर्दै जाँदाखेरि त्यसलाई के आधार ठगी भएको भन्ने छ। अर्को यहाँ पनि अब सरकारले कस्तो नीति बनाइदिएको छ भने सिडिओ कार्यालय मार्फत पनि उजुरी गर्न सकिने भन्ने कुराहरू पनि छन्। केही सिडिओ कार्यालयहरूमा उजुरी गर्न जानुभएका श्रमिक साथीहरूले त्यहाँबाट काम नभएर काठमाडौँ नै आएर चाहिँ धाउनु भएको पनि उदाहरणहरू हामीसित छ। साउदी अरबमा लामो समय चाहिँ दुःख पाएर नेपाल फर्किनुभएका श्रमिक साथीले सिडिओ कार्यालयमा गएर उजुरी हाल्नुभयो, सिडिओमा चाहिँ त्यहाँ सिडिओ कार्यालयमा उपस्थित हुँदा भएर चाहिँ कुराकानी गर्दै गर्दा एजेन्ट कहिले नआइदिने, सिडिओ कार्यालयमा नि नटेर्ने भइसकेपछि सिडिओ कार्यालय तपाईँ काठमाडौँ गएर उजुरी गर्नुहोस् भनेर पठाइदिएका घटनाहरू छन्। उहाँहरू काठमाडौँ आएर उजुरी गर्दै गर्दा म्यान पावरले चाहिँ ल 30-35 हजार कति रुपियाँ पैसा दिन्छु म, केस मिलाउँ जानुहोस् भनेर पठाउनु भएको छ, जबकि उहाँहरूको त्यो काठमाडौँ आउँदा जाँदा त्यहाँ चाहिँ यहाँ पर्दाखेरि नै त्योभन्दा बढी खर्च भइसकेको अवस्थामा चाहिँ यसलाई अझै व्यवस्थित तरिकाले कानून बनाऊ, व्यवसायले लिने शुल्क रोजगारदाताबाट लिनुपर्छ, किनभने काम हामी त काम गर्न जाने श्रमिक हो होइन, हामीले किन पैसा तिरेर जाने। यो एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यथिति एउटा श्रमिकले लिएर आइदिएको व्यथिति होइन, त्यो भएर चाहिँ यो व्यवसायहरूले लिएर आएको व्यथिति हो, यो चाहिँ तपाईँको हाम्रा कानुनी त्यो क्षेत्रहरूको प्रयोग भएर चाहिँ आएको व्यथिति भएको हुनाले यसलाई नियमन चाहिँ त्यसरी गरेर अनि समस्याहरू भनेको जहिले पनि समस्या चाहिँ रहि नै रहन्छ, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
2: यति बेला हामी कार्यक्रम देश परदेशमा छौं। आजको विषयमा हामी विशेष गरी यो वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्नु परेका समस्या त्यसको समाधानको पाटेमा विशेष केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। र यति बेला मसँग कुराकानीमा जोडिनु भएको छ श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालजी, तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत छ।
0: धन्यवाद सर।
2: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
0: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला होइन, 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि, अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, हाम्रा दुई देश बीचका सम्झौताहरू होइन श्रम सम्झौताहरू चाहिँ समय सापेक्ष रूपमा चाहिँ यसलाई चाहिँ हामीले परिमार्जन गर्दै लैजानुपर्छ, त्यसका लागि कूटनीतिक पहलहरू पनि आवश्यक चाहिँ पर्ने भएको हुनाले यस्तो यो श्रमका मुद्दामा श्रमको क्षेत्रमा यो लामो कहिलेसम्म चलिरहन्छ भन्ने नै यसको अन्तिम नै छैन कि, यो निरन्तर चलिरहने प्रक्रिया हो श्रम भनेको होइन। त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ समय सापेक्ष रूपमा चाहिँ परिमार्जन गर्नुपर्छ, यसका लागि राज्यले चाह्यो भने त वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूसित चाहिँ कुराकानी गरेर के छ तपाईँहरूका समस्याहरू होइन, हामी छौँ, हामीले पनि बेला बेलामा चाहिँ वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक अहिलेको यो नयाँ मन्त्रालय नामाकरण भएर आएको छ, उहाँहरूलाई चाहिँ हामीले बेला बेलामा वैदेशिक रोजगारीमै रहनुभएका श्रमिक साथीहरूका चाहिँ समस्याहरूलाई राखेर रा, उहाँहरूका गुनासा उहाँहरूका सुझावहरू राखेर रा, हामीले चाहिँ बुझाउने गर्छौँ कि डकुमेन्टेसनको काम हामीले अहिले पनि गरिराखेका छौँ। अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने यो सजिलो हुन्थ्यो, तत्कालीन अवस्थामा ठिक थियो होला, तर अहिलेको अवस्थामा त्यो पर्याप्त नहुन सक्छ नि त।
2: एउटा श्रमिकले आफ्नो समस्याको निवारण गरिदिनुहोस् म ठगिमा परे भनेर पटक पटक भनिरहँदाखेरि वर्षौंसम्म पनि उहाँले न्याय पाएको अवस्था छैन क्या, समस्या त्यो छ
0: हो, पाउनु भएको छैन। अहिले पनि विभागको परिसरतिर जाने हो भने त्यहाँ ठगीमा परेर आउनुभएका श्रमिकहरू थुप्रै हुनुहुन्छ, राज्य अनि निकायहरूले हामीलाई सरकारी निकायहरूले चाहिँ हामीले गर्दैछौँ भन्नुहुन्छ, गरि पनि राख्नुभएको होला होइन, पछिल्लो आर्थिक वर्षकै तथ्याङ्क हेर्ने भने पनि मुद्दाका चाङ सम्झिँदाखेरि होइन कहिले त्यो त फर्सेट हुन पनि वर्षौं लाग्ने समय छ, तर फास्ट ट्र्याकबाट चाहिँ कामहरू गराएर श्रमिकका मुद्दा के हो व्यवसायीसँग राखेर गर्नुपर्ने हो कि छुट्टै एउटा नियमन निकायहरू बनाएर चाहिँ त्यो श्रमिकहरूको चाहिँ हितका लागि गर्नुपर्ने हो कि, अनि हामी रेमिटेन्समा हिसाब गर्छौँ पैसा यति भित्रियो भनेर होइन, हाम्रो आर्थिक पाटो चाहिँ त्यो चलायमान त रेमिटेन्सले बनाइराखेको कुराहरू हामीले गर्दै गर्दाखेरि त्यो श्रमिकहरूको चाहिँ समस्याका लागि चाहिँ हामी किन बोल्न चाहिँ कमजोर भएर बसिरहेका छौँ होइन। अर्को कुरा अचम्म लाग्ने विषय चाहिँ जब हाम्रा श्रम सम्झौताहरू नवीकरणका पुनर् यो के भन्छ नवीकरण गर्ने अथवा नयाँ बनाउने भनेर कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो श्रमिकले काम गरेर चाहिँ पाउने तलबमा पनि हामीले चाहिँ भेदभाव गरिराखेका हुन्छौँ कि, यहीँ बसेर यहाँको एउटा अधिकृतले खाने तलब र वैदेशिक रोजगारीमा गएर कमाउनेको तलब त हेरिदिनु पर्छ नि त राज्यले, ऊ परिवारसँग भन्दा टाढा छ, उसले काम गर्ने प्रकृति हेरिदिनु पर्यो, अनि यहाँको अनि महँगीलाई हेर्दैन सरकारले होइन, हजारमा हेरेर चाहिँ हिसाब गरेर हुँदैन नि त। हाम्रा श्रमिकहरूका कुराहरू त अहिलेको समय अनुसार त्यहाँको महँगी कस्तो छ, उसले त्यति तलब पाउँदै गर्दाखेरि उसले स्वस्थ खाना खान पाउँछ कि पाउँदैन, ऊ कस्तो ठाउँमा काम गर्न गइरहेको छ, यी कुराहरू पनि पुनर्विचार गरेर होइन अनि हाम्रा ऐनहरू चाहिँ त्यो अनुसार पनि सुधार गर्दै लिएर गएर दूतावासहरूलाई पनि त्यही अनुसार प्रभावकारी रूपले चाहिँ अनुगमन गराएर काम गराउने हो भने त सजिलो हुन्थ्यो नि हाम्रा लागि पनि।
2: अब खोजी अनुसारको आम व्यक्तिले खोजी अनुसारको रोजगारी पनि सृजना नगरिदिने होइन, व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा जाउँ न त भनेर श्रमिकहरूलाई विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनु पर्ने, विदेश गएर पनि दुःख पाउनु पर्ने होइन, विदेश गएर दुःख गरेर कमाएको पैसा रेमिटेन्सको रूपमा नेपाल पठाउनु पर्ने, परिवारलाई पाल्नु पर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नु पर्ने, लास्टमा मलाई म दुःखमा पर्यो म संकटमा पर्यो मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि दुःख पाउनु, वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउनु, यो त ठिक भएन नि।
0: त्यही त यही कुरा हो कि समस्या नै यहीँनिर छ, हामी कहाँ कहाँ चाहिँ ठगिँदै ठगीमा पर्दै जानुपर्ने होइन, अनि मान्छे के हामीले कानून बनाएका छौँ हामीसित यो यो छ यस्तो गरिराखेका छौँ भनेर हाम्रा सरकारका निकायहरूले भन्दै गर्दाखेरि त्यो श्रमिकले कति चाहिँ न्याय पाएको छ, साँच्चै न्याय पाएको छ भनेर खोज्ने हो भने त्यो न्याय पाउनै गाह्रो छ कि त्यो न्यायको प्रणालीमै। अनि अझ कतिपय अवस्थामा त हामी त कस्तो पनि भेटेका छौँ भने कोही श्रमिक उजुरी गर्न जाँदाखेरि विभागले उजुरी नलिदिएको होइन, अनि त्यहीँबाट चाहिँ श्रम के अरे म्यान पावरको कम्पनीलाई फोन गरिदिएको होइन, तेरो तिमीहरू विरुद्ध उजुरी गर्न आएको भन्ने कुराहरू, अनि त्यहाँ पुगे त्यो श्रमिक एउटा त्यहाँ पुगेको आधारमा चाहिँ उसलाई त्यहाँबाट फोन गरेर म्यान पावर आउनुहोस् हामी तपाईँको हिसाब किताब यहाँ मिलाउँछौँ भनेर म्यान पावरको कार्यालयमा बोलाएर थुनेर श्रमिकलाई चाहिँ यातना दिएका घटनाहरू पनि छन् क्या हामीसित, अनि त्यो उहाँहरूसित अब त्यस पछाडिको कानुनी पाटो के हुन्छ भनेर उहाँहरू वैदेशिक रोजगार पुनः विभागमा जाँदा मलाई यस्तो गरियो भनेर भन्दै गर्दाखेरि तपाईँको बन्द अब अर्को कानुन आकर्षित हुन्छ तपाईँ पुलिस केसतिर जानुहोस् भनेर चाहिँ पठाइन्छ, झनअल मलिन्छ श्रमिक, अनि कहाँ जाने भन्ने कुरा छ क्या फेरि, अनि जब हामी दूतावास जाउँ कुरा सुनवाई हुँदैन भन्नुहुन्छ होइन, अघि पनि मैले केही केसहरू तपाईँलाई देखाएँ केस स्टडीका रूपमा, एउटा च्यानल बनाएर होइन एउटा सिस्टममा लिएर गएर चाहिँ के भएको हो आउँछ हो, हजार दिनको सयवटा केस आउँछ भने त्यही अनुसार चाहिँ हाम्रा के चाहिँ श्रमिकहरूको समस्या समाधानका लागि त्यो अनुसार राज्यले चाहिँ त्यही अनुसारको एउटा बनाएर कामहरू गर्नुपर्छ, उनीहरू साँच्चैमा परेका हुन् कि होइनन् होइन, हामी जस्तो चाहिँ उयोहरूलाई पनि राखेर ल तपाईँहरूले पनि श्रमिकहरूको चाहिँ के भएको हो त्यो बारेमा तपाईँहरूले पनि अलिकति तपाईँहरूको साइडबाट चाहिँ स्टडी गरिदिनु भयो भने अझ सहज हुन्थ्यो कि भनेर कुरा गर्नु भने हामी पनि तयार छौँ नि त त्यो विषयमा श्रमिकले न्याय पाउनुपर्छ भन्ने विषयमा त हामी पनि त छौँ नि त यदि साँच्चै समस्यामै पर्नु भएको रहेछ भने उसले न्याय पाउनुपर्छ होइन कतिपय अवस्थामा त के पनि छ भने यहाँ सबै थोक बुझेर जाँदै गर्दाखेरि पनि अप्ठ्यारोमा परेका साथीहरू पनि हुनुहुन्छ कि अप्ठ्यारोमा पारिएका पनि हुनुहुन्छ यहाँ चाहिँ तपाईँको उजुरी गरेकै भरमा चाहिँ उन्नु भएको है मेन सरकारले चाहिँ ल अब यो पैसा नलिऊ भनेर उडाएको श्रमिकलाई विदेश पुगिसकेपछि दुःख दिएका घटनाहरू पनि छन् उहाँहरूलाई मिलापत्र गर्नलाई दबाब दिएर पत्र किनभने प्रमाण पत्र विभागले अनि ल यहाँ मैले सबै पैसा फिर्ता पाएँ भनेर साइन गर होइन भने तँलाई भनेर चाहिँ कार्यस्थलमा चाहिँ श्रमिकमाथि दुर्व्यवहार भएका घटनाहरू पनि छन् कि हामीसित
2: यो हामीले समस्याकै पाटोमा कुराकानी निरन्तर गरिरहँदाखेरि यो गन्तव्य देशमा पुगेपछि नेपाली श्रमिकले चाहिँ किन बढी जोखिममा पर्नुपर्छ अझै पनि
0: यो एक त आफूसित सिपकै कुराहरू आउँछ होइन अनि त्यसपछि एउटा सिप अर्को कार्यस्थलमा काम गर्ने वातावरण कस्तो छ कतिपय कन्स्ट्रक्सन कम्पनीहरूमा चाहिँ पर्याप्त सुरक्षा उपकरणहरू पनि उहाँहरूले नपाउने होइन अनि स्वास्थ्यको हिसाबले कुरा गर्दै गर्दाखेरि पर्याप्त पिउने पानीको अनि त्यसपछि आराम काम गरेर चाहिँ अब गाह्रो काम गर्दै गर्दाखेरि त्यो ब्रेकको टाइममा पनि अलिकति हुन्छ नि त्यही अनुसारको बस्ने स्थान ब्रेकमा चाहिँ आराम गर्ने स्थानहरू पनि नपाउने गर्दाखेरि पनि यो जोखिमहरू चाहिँ छन् कि कार्यस्थलमा पनि त्यो कार्यस्थलको जोखिम पनि हट्नुपर्छ होइन अनि अब स्काफोल्डिङमा काम गर्ने साथीहरू अब 50 तलामाथि बसेर काम गर्ने श्रमिक साथीहरू अब अहिले त गर्मीको बेला छ होइन पर्याप्त पानीहरू नपिउँदाखेरि पिउन नपाउँदा तलमाथि गर्नु पर्यो होइन अनि पिसाब लाग्यो भने पनि त्यो तलमाथि गर्दै गर्दाखेरि त्यहाँ चाहिँ सुपरभाइजर अथवा फोरम्यान भन्छ होइन उनीहरूको हप्की धप्की सुन्नुपर्ने लगायतको कारणले गर्दाखेरि पनि स्वास्थ्यलाई नै जोखिममा पारेर नै काम गर्नुपर्ने छ अनि हाम्रो कार्यस्थलहरू पनि सुरक्षा प्रविधियुक्त चाहिँ हुनुपर्छ त्यो भयो भने चाहिँ कार्यस्थलबाट जोगिन चाहिँ कार्यस्थलमा हुने दुर्घटनाहरूबाट चाहिँ जोगिनको लागि पनि सहज हुन्छ र अलिकति वर्क कामदारहरूलाई पनि सजिलो चाहिँ हुनुपर्छ त्यहाँनिर पनि भन्ने
2: कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीका वर्तमान चुनौती नीति कार्यान्वयन श्रमिक अधिकार र समस्या समाधानका विविध आयामबारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
1: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
3: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
3: नदी तलाउ वा पोखरीबाट टाढा बसौं
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायर्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
1: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690
3: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ प्राविधिक शिक्षा आजको आवश्यकता
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण चार भक्तपुर
3: फोन 01-5121-0012-5121-00 97418-2096
1: वेबसाइट www.nec.edu.np।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालोअनलाइन.कमबाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी वैदेशिक रोजगारका वर्तमान चुनौती, नीति कार्यान्वयन, श्रमिक अधिकार र सम्भावित समाधानका विविध आयाम बारे सम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि जुन यहाँ नेपाल वैदेशिक रोजगार विभागले पनि प्रस्थान पूर्व भनेर यो अभिमुखीकरण तालिमहरू पनि दिइरहेको छ, यो चाहिँ साँच्चै प्रभावकारी छन्?
3: यो चाहिँ अब यो हुनुपर्ने सबैलाई भन्दा पनि एकचोटि विदेश गएर आइसकेको व्यक्तिहरूलाई त त्यति धेरै प्रभावकारी हुँदैन। अहिले कस्तो छ भने फेरि तपाईँको म विदेशबाट फर्केर आएँ, फेरि अर्को देश जानु खोज्यो भने हामीलाई त त्यहाँ सिकाइने भनेको श्रम अलिअलि कानुनका कुराहरू सिकाइन्छ। त्यो यो फेरि यो ठाउँ भनेको चाहिँ ठगिसकेपछि अन्तिममा जाने ठाउँ हो कि यो श्रमिक, एउटा श्रमिक सबैतिर ठगिसकेपछि त्यहाँ गएर चाहिँ त्यो क्लास लिँदै है भनेर बस्ने हो, दुई दिनको क्लास हुन्छ। ठिक यो नयाँ गर्न चाहनेहरूको लागि चाहिँ एकदम राम्रै हो। किन राम्रै हो भन्दा अझै पनि अपर्याप्त छ कि जस्तो लाग्छ। यो हामीलाई त्यहाँनिर अब सिट बेल्ट बाँध्ने होइन, अनि कानुनका कुराहरू पनि अलिअलि सिकाइन्छ, रहनसहन भाषा धर्म संस्कृतिका कुराहरू बुझाइन्छ, तर यो मात्रै चाहिँ अझै पनि प्रभावकारी चाहिँ नहुन नै सक्छ। अनि अहिले जस्तो फिजिकलै गरिराख्नुपर्छ जस्तो पनि लाग्दैन, अब डिजिटलाइजेसनको जमाना छ, मोबाइलबाटै गरेर होइन त्यहीँबाट असिस्टेन्ट लिएर काम गर्ने वातावरण भयो भने अझै त्यो दुई दिनको समय पनि बस्न सक्थ्यो कि श्रमिकको लिनु चाहिँ पर्छ, यो होइन लिनु चाहिँ पर्छ कि, किनभने चाँडा कुरा उहाँहरूले सिक्नुहुन्छ, भोलि आयो परेको खण्डमा चाहिँ कसरी अप्लाई गर्ने ती कुराहरूलाई भनेर बुझ्न पनि सजिलो हुन्छ। तर यो भन्दै गर्दाखेरि यो लास्ट आवरतिर भएको हुनाले उहाँहरू एकदम रस टाइममा हुनुहुन्छ कि सपिङ गर्न जानु पर्ने हो कि आफन्तलाई भेट्नु पर्ने हो कि, मान्छे यहाँ बसे पनि दिमाग चाहिँ चारतिर घुमिराखेको हुन्छ, अनि त्यो लिइराख्यो त्यो राम्रोसित सूचनाहरू चाहिँ ग्रहण गरिराख्नु चाहिँ उनीहरूलाई चाहिँ गाह्रो भइराखेको हुन्छ कि जस्तो लाग्छ। यी कुराहरू पनि अब चाहिँ हामीले बिस्तारै हाम्रो स्थानीय तहहरूसँगै लिएर गएर समन्वयमा कामहरू गर्न सक्यो भने अझ सहज हुन्छ जस्तो लाग्छ कि।
2: यो अर्को भनेको नेपाली दूतावासहरू, उहाँहरूको पनि पटक पटक अब द्वन्द्वको बेलामा पनि नेपाली दूतावासले खासै प्रभावकारी समन्वय गर्न सकेन, काम गर्न सकेन भन्ने गुनासो सुनिएको थियो। कतिको भनौँ न सहयोग गरिरहेका छन् जस्तो लाग्छ?
3: अब उहाँहरूले आफ्नै लिमिटेसन छ भन्नुहुन्छ सधैँ, होइन सधैँ नै यही कुरा हो कि, मैले म पनि 2009 कतार गएको, अहिले फर्केर आएँ 2020, होइन बीचमा एक दुई वर्ष नेपाल बसे पनि पुनः जाँदै गर्दाखेरि पनि त्यही सुनिन्थ्यो कि अब हामीसित स्रोत र साधनको कमी भनेर भन् चाहिँ ती कुराहरू आइरहेका हुन् र ती कुरा अहिले पनि छन्। अनि उहाँहरूलाई एउटै कुराको डर चाहिँ अब के हुँदो रहेछ भने बेरोजगारमा परिने पो हो कि भन्ने टाइपका, के स्रोतको त्यहाँनिर रिसोर्स खर्च हुने बित्तिकै होइन त्यो प्रपर कहिलेकाहीँ डकुमेन्टेसनका कुराहरू आउँछन्, त्यो पुरा नहुँदाखेरि चाहिँ बेरोजगारमा जान्छ फेरि, अब हामी त्यति नराखे यहाँ फेरि दोस्तै हुन्छ। अनि र त्यही कारण त्यसैले आधार मानेर पनि अनि उहाँहरूले चाहिँ अब कामहरू गर्दै गर्दाखेरि पनि कति ऊ छ भनेर काम गर्नु परिरहेको अवस्था छ। अनि दूतावास अब एक ठाउँमा हुन्छ, त्यो त सबैतिर त पुग्न पनि गाह्रो छनलाई। हाम्रो दूतावासहरूले अब केही कूटनीतिक पहल गरी पनि राख्नु भएको छ, होइन नभएका पनि भन्न मिल्दैनन्। अनि अब भएको छ भनेर चित्त बुझाउने ठाउँ चाहिँ छैन,
2: यो अलिकति जटिल नै विषय नै छ।
3: हामीले गरिराख्नु भएको छ, गजब काम गर्नु भएको छ भनेर भन्ने ठाउँ चाहिँ छैन,
2: खुसी हुने क्षेत्र भनेको छैन। अब जीवस दुःख पाउने भनेको विदेशमा गएर श्रमिक नै रहेछन् भन्ने कुरा पुष्टि भइसक्यो,
3: त्यो पुष्टि छ के, त्यो एकदमै छ। अनि त्यसलाई भनौँ न अब यो सबै कुरा गरेर जोडिँदै गर्दा हाम्रा रेमिटेन्समा हामीले चाहिँ हिसाब गर्दै गर्दाखेरि हामीले त्यो रेमिटेन्सको ग्राफ चाहिँ हेर्दै गर्दाखेरि चाहिँ हामी खुसी हुनुपर्ने। अनि त्यो रेमिटेन्स भित्रिँदाखेरि त्यो एउटा श्रमिकको चाहिँ कति पसिना मेहनत होइन रगत पसिना बगेको उसमा चाहिँ हामीले चाहिँ त्यसको चाहिँ व्यवस्था गरेर त्यसको ग्राफ हेर्ने भने कति होला त अनि त्यो सजिलै आएको रेमिटेन्स हो र त्यतातिर चाहिँ हेरेर अनि हाम्रा निकायहरूले काम गरिदिने हो भने त श्रमिकले पनि ए ठिक छ है राम्रो छ भनेर चाहिँ भन्ने बात आधार त हुन्थ्यो
2: यो अर्को भनेको श्रम सम्झौता यो नेपालले जति पनि देशहरूसँग श्रम जति देशहरूमा श्रमिक पठाइरहेको छ ती सबै देशहरूमा श्रम सम्झौता भएको छैन र जति पनि देशहरूमा श्रम सम्झौता भएको छ त्यो चाहिँ किन आवश्यक छ र त्यसले चाहिँ के फाइदा मिलेको छ
3: त्यो त अझै पनि आवश्यक त यो श्रमिकहरूको हितको लागि भनेर सरकारहरूले द्विपक्षीय रूपमा काम गर्नको लागि सहज होस् भनेर बनाइएको हो तर त्यो कुराहरू हेर्दै गर्दाखेरि हाम्रो सरकारले त त्यो जति काम गर्नुपर्ने हो त्यो कामै हुन सकेको छैन त्यही गन्तव्य देशको सरकारले सदा सहायता देखाएर काम गरेको खण्डमा हाम्रा श्रमिकले राहत पाउने हो होइन हाम्रो राज्यका तर्फबाट हेर्ने हो भने त होइन तलबमा तलब तोक्नु पर्यो भने पनि होइन एउटा नेपाली श्रमिकलाई न्यूनतम आजको दिनमा चाहिँ यति बेस स्यालेरी हुनुपर्छ है भनेर तलब तोक्दाखेरि पनि त्यो दिल खोलेर तलब तोक्न सक्दैन क्या आज त्यहाँको महँगीको हिसाबै गर्दैन हिसाब किताबै थाहा छैन होइन त्यहाँ लिभिङ कस्टका कुराहरू आउँछन् नि त एउटा श्रमिक काम गर्न जाँदै गर्दाखेरि उसले चाहिँ कति कमाएर कति जोगाएर पठाउन सक्छ भन्ने हिसाबै हुँदैन क्या न्यूनतम यति हुनुपर्छ भनेर त कमसे कम तोकिदिनुपर्छ मैले पनि यो विषयमा धेरै साथीहरूलाई सोधेको थिएँ कि यो जब दुबईसँग युएईसँग चाहिँ नेपाल सरकारले चाहिँ एकतर्फी रूपमा चाहिँ प्रस्ताव गरेर यतिभन्दा तल चाहिँ हामी श्रम स्वीकृति गर्दैनौँ भनेर भन्दै गर्दाखेरि के छ त भनेर चाहिँ विभिन्न देशका साथीहरूसित कुराकानी गर्दाखेरि उहाँ 128-130 साथीहरूले रेस्पोन्स गर्नुभएको थियो त्यो पर्याप्तै भएन महँगीका कारणले गर्दाखेरि महँगी थिएन भने ठिकै छ महँगीलाई पनि हेर्नु पर्यो हामी त कमाउन आएको हो दु चार पैसा जोगाउन आएको हो यहाँ जति महँगी छ नेपालमा पनि त्यस्तै छ होइन आज पैसा 1 रुपियाँको 40 दिराम के अरे उता यताको 1 रियालको चाहिँ 40 रुपियाँ पुग्यो भनेर खुसी हुने ठाउँ नै छैन नि महँगी छ यहाँ अहिले यहीँ पनि हामीले यति तलब पाउँदै गर्दाखेरि पनि पहिला कति जोगाइन्थ्यो अहिले कति जोगाइन्छ भन्ने कुरासँग सरकार हो हामी जोगाउने हिसाबले हो भने पैसै जोगाउन सकिराखेका छैनौँ र त हाम्रो चाहिँ बसाइ लम्बिराखेको छ
2: कति छ नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिक त शब्द हिसाब गर्दाखेरि
3: कतारमा हिसाब गर्दाखेरि कतारमा अध्यक्ष श्रमिकको 1000 रियाल हो अनि त्यसपछि खानाको लागि 300 र यदि रोजगारदाताले बसोबासको स्थल उपलब्ध नगराएमा 500 थप दिनुपर्ने भनेर 1800 छ होइन सबै थोक उपलब्ध गरायो भने न्यूनतम 1000 भनेर छ कि कतारको हिसाबमा कुरा गर्दै गर्दाखेरि त्यो पनि कतार सरकारले बढाइदिएको तलबमान हो कि
2: त्यसो भए अहिलेको समयमा यो श्रम स्वीकृति अन्य देशहरूसँग लिनुपर्ने हो कि अब पुरानै श्रम स्वीकृति भएका देशहरूसँग भनौँ न समन्वय भइरहेका देशहरूसँग चाहिँ अझै त्यो देशका श्रमिकहरूलाई चाहिँ अझै व्यवस्थापन गर्नुपर्ने के अरे गर्नुपर्ने हो कि के देखियो अहिले चाहिँ
3: मान्छे यस्तो अन्य देशहरूसित पनि गर्ने गर्नुपर्छ अवसरका खोजीहरू मेरो बुबा हिजो इन्डिया जानुभयो म आज कतार गएँ होइन मेरा भाइहरू युरोप गए होइन अब अहिलेको यो ट्रेन यसै गरी चलेको हो क्या हाम्रा हजुरबुबाहरू इन्डिया हुँदै जानुभयो भने हाम्रा बुवाहरू त्यही अनुसारको गन्तव्य खोज्दै गर्दाखेरि त हामीले यिनै देशहरूमा मात्रै चाहिँ सीमित रहनुपर्छ भन्ने कुरा होइन अहिले मान्छेको पढाइ सिप दक्षता योग्यता सँगसँगै मान्छेले सोसल सेक्युरिटी प्रोटेक्सन खोजेर लाग्ने मान्छेहरू पनि थुप्रै हुनुहुन्छ होइन त्यो कहाँ छ भन्दा अहिले युरोपमा देखेर जानुभएको छ यहाँबाट युरोप पठाउँदै गर्दाखेरि पनि संस्थागत रूपमा राम्रोसित पठाउन सकेकै छैन त्यो राज्यले नै त्यो अलिकति लुपहोल छोडिदिएको छ कमाइ खाउन्न भनेर छोडेको हो कि अलिअलि हामीले नि पाइरहेका छौँ भनेर छोडेको हो कि यसलाई व्यवस्थित गरेर गर्ने हो भने त श्रम बजार त तपाईँको चलायमान त हुन्छ हेर्नुहोस् हामीलाई त वर्षेनी श्रमको लागि योग्य युवाहरू चाहिँ हरेक वर्ष उत्पादन हुँदै गर्दाखेरि चाहिँ हाम्रो नेपालमा त रोजगार पाएकै छैन त्यही भएर नै यो चाहिँ वैदेशिक रोजगारीको यात्रालाई तय गर्दै गर्दाखेरि त नयाँ गन्तव्यहरू देशहरू पनि पहिचान हुनुपर्छ होइन त्यहाँ काम गर्ने वातावरण त्यहाँ चाहिँ त्यहाँको चाहिँ भनौँ न काम गर्ने वातावरण अनि त्यहाँको हावापानीदेखि लिएर त्यहाँ श्रमिकले कमाउने पैसा होइन श्रमिकले जोगाउने पैसा अब कमाउने कमाई मात्र हेरेर भएन कि जोगाई हेर्नु पर्यो हामीले त त्यहाँ कति जोगाउन सक्छ अनि त्यसरी जोगाइएको पैसाको सदुपयोग राज्यले राज्यका निकायहरूले कसरी कहाँ कहाँको पूर्वाधारमा चाहिँ उनीहरूलाई चाहिँ तिमीहरूको पनि हो है यो चाहिँ तिमीहरू पनि छौ भोलि यहाँबाट पनि भोलि कमाएर चाहिँ आउँदै गर्दाखेरि तिमीहरूले कमाएको पैसाको लगानी यो यो क्षेत्रमा पनि भयो भने भोलि यो यो क्षेत्रबाट पनि तिमीहरूलाई प्रतिफल चाहिँ आउँछ भनेर त्यो देखाउन सक्ने वातावरण पूर्वाधारहरू चाहिँ नेपालमा पनि विकसित चाहिँ हुनुपर्छ र त्यो नयाँ गन्तव्यहरू चाहिँ खोजी हुनुपर्छ।
2: अर्को समस्या भनेको अस्ति श्रम मन्त्रीले पनि मजाले संसद भवनमै भन्नुभयो क्या गैर कानूनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढ़िरहेको छ त्यसमा पनि यो होम सर्भिसमा जाने महिलाहरू उहाँहरूसँग तालिम पनि हुँदैन सिप पनि हुँदैन झन्डै झन्डै 60-70 हजारको संख्यामा चाहिँ उहाँहरू हुनुहुन्छ भनेर भन्नुभयो। यो समस्या चाहिँ कतिको जटिल हो
3: यो त राज्यले यसलाई नियमन तरिकाले लैजानुपर्छ होइन लगेर किनभने महिलाका कुरा जनजीविको कुराहरू पनि जोडिन्छन् क्या यहाँ जीविकोपार्जनका कुराहरू जोडिन्छन् पहिलाको जस्तो समय छैन हामी सबैजना चाहिँ सशक्तिकरण छौँ आफ्ना अधिकारका बारेमा पनि धेरथोर ज्ञान राख्छौँ होइन म पनि गरेर खान सक्छु भन्ने चाहिँ हिम्मत राख्छौँ होइन विभिन्न परिबन्धमा परेपछि मान्छे हिँड्ने हो होइन त्यो प्रतिबन्धमा परेका मान्छेहरूको पहिचान गर्दै खोज्दै त्यो एउटा लेभलका मान्छेहरूले त्यस्ता महिलाहरूलाई चाहिँ वैदेशिक रोजगारीमा होइन त्यो सही तरिकाले लान सकेर केही छैनन् होइन गलत तरिका अप्नाउनु परेको छ त्यो पनि राज्यकै निकायले गर्दाखेरि त्यो भयो अनि यसलाई चाहिँ नियमन तरिकाले केयर वर्कमा जाने अब होइन डोमेस्टिक वर्कमा जाने श्रमिकहरूलाई चाहिँ त्यही अनुसार किनभने उता पनि एजेन्सीहरू छन् के कुवेतको हकमा मलाई घरेलु श्रमिक चाहियो भने मैले एजेन्सीकोमा गएर चाहिँ कुराकानी डिल गरेर मैले लाने हो श्रमिक होइन यदि मलाई चित्त बुझ्छ त्यहाँ मजाले राखिएको हुन्छ कुन चाहिँ श्रमिक तपाईँलाई चाहिने हो र यसले चाहिँ काम गर्न सक्छ भने जस्तो लाएर त्यसरी चाहिँ छानेर लिएर जाँदै गर्दा ती एजेन्सीहरू जसले चाहिँ म्यान पावरको त्यहाँका एजेन्सीहरूले चाहिँ हाम्रा नेपाली श्रमिकहरूको चाहिँ सबै कुराहरूको प्रत्याभूति सुरक्षाको हरेक कुराका सुरक्षाको प्रत्याभूति होइन त्यहाँ कार्यस्थलमा दुर्व्यवहार सहनु नपर्ने होइन काम आरामको सम आराम र विश्रामको सम सबै कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ ल ती एजेन्सीहरूसँग मिलेर कुराकानी गरेर लैजाने हो भने सजिलो पनि हुन्छ होला र अहिले चाहिँ अब प्रविधि अनुसारका सिप अनुसारका चाहिँ सिपहरू पनि सिकाउनु पर्छ हाम्रा महिला श्रमिकहरूलाई यहाँबाट के सोच्नुहुन्छ भने उहाँहरूले घरमा काम गर्ने नेपालमा घर काम गरेर जस्तो सजिलो होइन नि त डिजिटलाइजेसनको समय आइसकेको छ एआईले चाहिँ हरेक कामहरू गर्न थाल्दै गर्दाखेरि घर आएपछि प्रयोगमा आउने उपकरणहरू पनि तिनीहरूले नै ह्यान्डल गर्छन् होइन मोबाइलबाट ह्यान्डल हुन्छ अब यहाँ त घरमा काम गर्ने भनेर सोच्दै गर्दाखेरि उहाँहरूले चाहिँ सजिलो यतैको सम्झिनुहुन्छ बच्चा हेर्ने हो भनेपछि यहाँको बच्चा हेरे जस्तो सम्झिनुहुन्छ होइन कति कुराहरू सेफ्टी सेक्युरिटीदेखि लिएर त्यो बच्चाका सेफ्टीहरूदेखि लिएर हरेक कुरामा चाहिँ एकदमै अलर्ट भएर चाहिँ काम गर्नुपर्ने हुन्छ होइन हाम्रा किचनमा प्रयोग हुने चाहिँ होम अप्लायन्सेसका कुराहरू कसरी प्रयोग गर्ने भन्ने जान्ने हुनु पर्यो अनि त्यो कुराहरू नै जान्नु हुँदैन अनि यहाँबाट जाँदै गर्दा त्यो सामानहरू त महँगा हुन्छन् होइन अनि एउटा बिग्रियो भने टुटफुट भयो भने अनि त्यसको रिस्कलाई पुग्छ त्यो श्रमिकले उ त बिचरा उसलाई त थाहा छैन मैले त किनेर लिएर आएको हो यो मान्छे काम मैले भने जसरी गर्नुपर्छ किन जानेन भनेर अनि त्यहाँ दुर्व्यवहार भोग्नुपर्छ हाम्रा महिला श्रमिकहरूले त्यस्ता दुर्व्यवहार भोग्ने थुप्रै हुनुहुन्छ होइन अनि जसको कारण चाहिँ उहाँहरूलाई डिप्रेसन एन्जाइटी हुने होइन अनि कतिपय अवस्थामा त सुसाइडका केसहरू पनि आइरहेका छन् यिनै कारणहरू चाहिँ यहाँले निरिआएर जोडिन्छन् कि त्यो भएर यसलाई व्यवस्थित तरिकाले राम्रोसित उनीहरूको पनि बाँच्ने आधार हो नि त अधिकार छ त्यसलाई चाहिँ राम्रोसित चाहिँ व्यवस्थित चाहिँ गरेर खोलियो भने यो अवैध रूपमा चाहिँ जानुभएको कागजातविहीन अवस्थामा बस्नुपर्ने श्रमिकहरूको चाहिँ बिस्तारै त्यो समस्या चाहिँ समाधान हुँदै आउँथ्यो कि दूतावासले पनि यसतर्फ चाहिँ ध्यान दिनुपर्छ कि कर्मचारी यहाँबाट पनि पठाउनु पर्यो हाम्रो होइन अनि त्यसपछि उहाँहरू चाहिँ जाहिर खानको लागि मात्रै म यहाँ आएको होइन नेपाल सरकारले मलाई तलब दिइराखेको छ भनेर मात्रै सोच्नु भएन कि सेवाको भावले पनि सोचेर चाहिँ काम गरिदिनुभयो भने सजिलो हुन्छ।
2: यो अर्को समस्या भनेको मध्य पूर्वमा जुन अहिले द्वन्द चलिरहेको छ अझै पनि अब यो कहिलेसम्म चल्ने अझै निश्चित छैन टुङ्गोमा लागिसकेको छैन अब सरकारले केही समयका लागि बाहिर पठाउने प्रक्रियालाई अलिकति बन्द गर्यो. त्यो समयमा अलिकति जोखिम हुन्छ, सुरक्षाको अवस्थालाई ध्यानमा राखेर हामीले भनौँ न श्रम यसपालि चाहिँ नदिने, केही समयपछि दिने भनेर अब अहिले फेरि खुलाएको छ. र त्यो बेलामा चाहिँ मानिस बेचबिखनको समस्या पनि अलिकति बढ्छ कि भन्ने केही विज्ञहरूले त्यति बेला कुराकानीहरू पनि उठाउनु भएको थियो. म त्यो प्रसङ्ग अलिकति जोड्न पनि चाहन्छु. यो मानव बेचबिखन र वैदेशिक रोजगारको ठगीबीच चाहिँ के कस्ता सम्बन्ध हुन्छन्?
3: अब यो वैदेशिक रोजगारीको ठगीसँग सम्बन्ध भने त यी त एकअर्काका चाहिँ त्यो कनेक्सनै भएको हो कि, एकअर्का बीच जोडिएकै कुरा हो जस्तो लाग्छ मलाई चाहिँ. होइन, किन भन्दा यो समस्या त्यतिखेर तपाईँले भन्नुभयो यो द्वन्द्वको कारणको बेलामा बन्द गर्यो, नयाँ बन्द गर्यो क्या, पुराना छुट्टी आउने साथीहरू त जानुभएको थियो. यो के हिसाबले बन्द भएको हो? होइन, एक हिसाबले सोच्दाखेरि त हो एउटा हाम्रा श्रमिकका हकितकै लागि उनीहरूले के सरकारले चाहिँ चासो राखेर बन्द गर्दै गर्दाखेरि चाहिँ छुट्टीमा आएर जाने चाहिँ बाँच्छन्, नयाँ गयो भने चाहिँ मर्छन् भने भन्ने हिसाबले चाहिँ सोचे हो कि जस्तो लागेको थियो कि त्यतिखेर. अनि कतिपय साथीहरू यहाँ नेपाल आउनुभएको थियो श्रम स्वीकृति सकिएको, होइन, कतिलाई त थाहै छैन. अनि उतै हुनेहरूको पनि श्रमको म्याद सकिएपछि त्यो नवीकरण गर्न पनि बन्द गरिदियो. ल ठिक छ, नयाँ चाहिँ नजाऊ, पुरानाको त रोजगारदाताले नि असर गरिराखेको होला, उहाँहरूलाई पनि थाहा छ नि त, होइन, जागिर जान सक्छ भनेर. हामीलाई त यति गुनासो आयो त्यतिखेर, यति आयो यति आयो, हामीले पनि धेरै चाहिँ उ गर्यौँ. ठिक छ, बन्द गर्ने हो भने नयाँ पुरानो सबैलाई उ गर, कुटनीतिको एउटा नोट पठाऊ, होइन, बन्दै गर्ने हो भने हामीले चाहिँ हाम्रा श्रमिक यति समयको लागि उ गर्न पाउँदैनौँ, त्यहाँबाट जो जसको जुन जुन रोजगारदाताका श्रमिकहरू नेपाल आउनु भएको छ उहाँहरूको जागिर जाने व्यवस्था चाहिँ नगरिदिनु भनेर भनिदिनु सक्नु पर्यो कि त राज्यले. होइन भने त्यही म तपाईँ र म एउटै कम्पनीमा काम गरेका छौँ, मेरो श्रमको म्याद सकिएको मैले याद गरिनँ, नेपाल आएपछि पो ए मेरो श्रमको मलाई त्यो याद गरिनँ अथवा मलाई थाहा थिएन, नेपालबाट जाँदै गर्दाखेरि चाहिँ त्यो श्रम मैले गर्नुपर्ने, अब नेपालमै आएर गर्ने भनेर चाहिँ मैले चाहिँ यहाँ आएर गर्दै गर्दा मेरो श्रम आएन. तर तपाईँको चाहिँ म्याद थियो, तपाईँ उतैबाट गर्नुभएको थियो, अथवा म्याद हुँदै गर्दा त्यही कम्पनीमा तपाईँ जाँदै गर्दा मेरो रोजगारदाताले के सोच्थ्यो भन्दा यो आउने त्यो चाहिँ नआउने भनेर सोच्ने हिसाबले गर्दाखेरि चाहिँ मेरो त जागिर पनि जान सक्ने अवस्था आयो भनेर चाहिँ थुप्रै साथीहरूले त्यतिखेर पनि कुराकानी गर्नुभएको थियो. होइन, पछि अब सरकारले खोल्यो पनि. अनि यो मानव बेचबिखनको चाहिँ पाटोमा उ गर्दै गर्दाखेरि यिनीहरू चाहिँ दुईटा एकअर्काको यहाँ ठगीमा पर्नु भनेकै बेचबिखनमा पर्नु हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइ चाहिँ. किनभने उसलाई सही नियतले पठाएको थियो भने पो उसको चाहिँ उसले चाहिँ त्यही अनुसार काम पाउँथ्यो होला, पूरा हुन्थ्यो उसको. यहाँ पठाउनेको उद्देश्य के छ? पैसै लिनु छ, आफै बेचिएको छ नि त, ऊ त बेचिसक्यो कि आफूले पैसा तिरेर आफैलाई बेचिन परिसकेको अवस्था आइसकेपछि त्यो उसलाई भ्रममा पारिसकेपछि त.
2: अब यो वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
3: तुरुन्तै भन्दा नि अलिकति केही समय लाग्न सक्छ, होइन, यसलाई तुरुन्तै भनेर नि नगरिहालौँ. यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने के कस्ता समस्याहरू छन् पछिल्लो समय वैदेशिक रोजगारीमा तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, होइन, यो समाधान गर्न के गर्न सकिन्छ, हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ. र त्यो सुझावलाई होइन हेरेर त्यसलाई चाहिँ अनि थप छलफल गरेर अगाडि बढायो भने यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या. यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएराइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ कि र आर्थिक भारका रूपमा.
2: यो श्रमिकै पाटो जोड्दाखेरि श्रमिक आफै अथवा व्यक्ति आफै जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ उहाँहरू चाहिँ ठगीबाट जोगिन चाहिँ के उपाय अथवा कसरी सावधानी अप्नाउनु पर्छ?
3: पहिलो त आफू जाने देश, आफूले गर्ने काम, तपाईँलाई कसैले विदेश पठाइदिन्छु भनेर भन्दै गर्दाखेरि कुन देश, होइन, अनि लट नम्बर ल्याउनुहोस् न, अहिले त सजिलो छ त, अनि कुन म्यान पावरबाट हो त्यो म्यान पावर, चाहिँ वैदेशिक रोजगार विभागले कारवाही गरेको म्यान पावर हो कि होइन, अहिले त ब्लक लिस्टहरू सबै कुराहरू अनलाइनमै चेक गर्न सकिने व्यवस्था छ, होइन ब्लकेट छ कि खोलिएको छ कि होइन के हो त लट नम्बर त्यहीँ छ लट नम्बरहरू हालेर चेक गरियो भने मलाई कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरिको कुराहरूसँग मेल खान्छ खाँदैन कति पुरानो लट नम्बर हो अन्त सरकारको चाहिँ अब श्रमदानको कल सेन्टर लिएर आइएको छ कल सेन्टरमा फोन गरेर चाहिँ बुझियो भने पनि उहाँहरूले पनि धेरै कुराहरूको जानकारीहरू दिनुहुन्छ होइन पहिला आफू पनि जागरूक हुनुपर्छ होइन आफू चाहिँ केही पनि नगरी कति साथीहरूले यस्तै विषयमा कुराकानी गर्नुहुन्छ अनि मैले सर यो हो मैले बुझाएको बुझाउँछु भनिदिन्छु मैले बुझेसम्मका कुराहरू म आफै जानकारी दिन्छु अनि तपाईँ यसबाहेक थप जानकारी बुझ्नु मन लागेको छ अथवा मैले दिएको कुराहरू चाहिँ तपाईँले अलिक चित्त बुझिरहेको छैन नि यो नम्बर पनि हो है यो नम्बरमा तपाईँ आफै एकचोटि फोन गरेर राम्रोसित जानकारी लिनुहोस् त भनेर पनि जानकारी गराइदिन्छौँ अनि उहाँहरूले फोन गर्नुहुन्छ अनि त्यसपछि कतिपय अवस्थामा त्यसपछि हामी उहाँहरूलाई फेरि फलोअप गर्छौँ कि के भयो के पाउनुभयो त भनेर चाहिँ सोध्छौँ पनि कतिपय साथीहरूले चाहिँ हाम्रै भिडियोहरू हेरेर अवेरनेसका कामहरू तपाईँहरूकै कारणले चाहिँ ठगिनबाट जोगिएको छु म होइन अनि हामीलाई पनि लाग्थ्यो विदेश त फ्रीमा कहाँ जानु पाइन्छ भनेर भन्ने लाग्थ्यो तपाईँहरूकै प्रोग्रामले गर्दाखेरि चाहिँ फ्रीमै विदेश पनि पुग्न चाहिँ पाइयो सफल पनि भइयो भन्ने साथीहरू पनि हुनुहुन्छ किनभने त्यो छ नि त प्रविधि होइन त्यहाँबाट हेरेर श्रमिक आफै पनि अलिकति सचेत भएर अवेर भएर चाहिँ कामहरू आफूले कुराहरू गर्दै गर्दाखेरि पनि त्यो अलिकति अवेर भएर कुराकानी गर्नुभयो भने त्यहाँनिरबाट पनि श्रमिक आफै सचेत भएर चाहिँ अगाडि बढाउन सजिलो हुन्छ कि आफ्नो प्रोसेसहरूलाई
2: हजुर हामीले विशेष गरी अहिलेसम्म यो खाडी देशहरूको प्रसङ्ग अलिकति बढी जोड दियो त्यो क्षेत्रको श्रमिकहरूको अवस्था र त्यो क्षेत्रको रोजगारीको अवस्थामा पछिल्लो समय युरोपमा पनि अलिकति बढी भनौँ न श्रमिकहरूको आकर्षण बढ़िरहेको छ के कारण होला पछिल्लो समय हुन त अब तपाईँलाई अलिकति बीचमा पनि जोड्नु भएको छ मेरो बुवा अथवा हजुरबुवाहरू चाहिँ भारत अथवा त्यो ठाउँमा जानुहुन्थ्यो हामी चाहिँ अलिकति खाडीतिर गयौं र हाम्रो चाहिँ भाइ पुस्ताहरू छोराहरू पुस्ताहरू चाहिँ युरोपतिर अलिक विकसित देशहरूतिर जान लाग्नु भएको छ भनेर युरोपको आकर्षण चाहिँ के अहिलेको समयमा
3: युरोपको आकर्षण सोसल प्रोटेक्सन कार्ड बन्छ कार्ड बन्यो भने युरोपभरिका देशहरूमा काम गर्न जान नि सहज हुन्छ होइन अनि त्यहाँ चाहिँ शिक्षा स्वास्थ्यको लागि पनि सहजता छ फ्यामिली उतै सेटल गरियो भने तनाव पनि हुँदैन भन्ने हिसाबले जाने थुप्रै अधिकांश श्रमिकहरूको उनी त्यही छ सोचै त्यही हो अधिकांशको अनि यसैलाई बनाएर अहिले दुबई कतार लगायतका देशमा कन्सल्टेन्सी खोलिएर ठगीमा पर्ने अझ नेपालबाट भन्दा नि बाहिरबाट ठगिने श्रमिकहरू नि हुनुहुन्छ सजिलै युरोप क्यानाडाका लागि सजिलै पठाइन्छ तपाईँसित कुनै पनि रिक्वायरमेन्ट चाहिँदैन अनि एउटा श्रमिक होइन 10 वर्ष भइसक्यो दुबई बसेको आर्थिक अवस्था अलिअलि सुध्रिया छ अनि उहाँले अब कति वर्ष बस्ने यहाँबाट बरु 10 वर्ष युरोप छिर्न पाएको थियौँ भने त कारसार बनिसक्थ्यो होला होइन परिवार पनि लगिसकिन्थ्यो होला कमसेकम साथमै हुन्थ्यो सेटल भइन्थ्यो अनि त्यो सोच लाग्छ अनि जानुहुन्छ पैसा बखेर कन्सल्टेन्सीमा बिचरा त्यो 6 महिना घर नपठाइकन होइन आएको पैसा 6 महिना जम्मा पारेर साथीभाइ यताउतिसित गएर गरिदिनुहुन्छ अनि त्यहाँको कन्सल्टेन्सीको त्यो भिडियो हेरेर ठगीमा पर्नुभएका साथीहरू पनि थुप्रै हुनुहुन्छ उनीहरूले 1000 जना अप्लाई गर्दाखेरि 2-4 जनालाई त्यो पनि डकुमेन्टेसन पुगेकाहरूलाई चाहिँ उडाइदिनु भएको होला होइन अधिकांशको हामीले डकुमेन्टेसनै पुर्याउन सक्दैनौँ अनि उहाँहरूलाई चाहिँ सजिलो लाग्छ त्यो भिडियो हेरेर भने चाहिँ पैसा पुर्याउन जाने श्रमिकहरू पनि थुप्रै हुनुहुन्छ यो प्रसङ्ग चाहिँ मैले अलिकति यहाँ तपाईँहरूलाई जोड्दिएँ यो चाहिँ युरोप जानुको मुख्य कारण भनेको सोसल प्रोटेक्सन खोज्नको लागि हो जस्तो लाग्छ मलाई नत्र तपाईँको केही समय अगाडि स्पेनले होइन त्यत्रा मान्छेहरूलाई उदियो भनेपछि हाम्रा नेपालीहरू लाइन लाएर बस्नुपर्ने अवस्था आइलाग्यो त्यहाँ गएर त्यो के कारण थियो भन्दा त्यो सोसल प्रोटेक्सनै खोजेको हो भन्ने चाहिँ मलाई लाग्छ
2: अब हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ धेरै प्रसङ्ग अब हुन त समस्याको पाटो त थुप्रो छ तर अब यो सिलसिला अनुसार हामीले अहिलेका चल्तीका समस्याका विषयमा कुराकानी गर्यौं अब जति पनि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरू हुनुहुन्छ विशेष गरी जाने सोच बनाउनु भइरहेको छ उहाँहरू र सँगसँगै वैदेशिक रोजगारीमा भएकाहरूलाई समग्रले भन्दाखेरि के सन्देश दिनुहुन्छ
3: जान चाहनुभएका श्रमिकहरूलाई चाहिँ पहिलो कुरा आफू जाँदै गर्दाखेरि आफू जाने देश अनि पैसा बुझ्नु पर्यो कमाई कति हुन्छ, मैले कति जोगाउँछु, काम गर्ने कार्यस्थल कस्तो टाइपको हो, यी लगायत सबै कुराहरू चाहिँ बुझेर जानुपर्छ। भोलि अप्ठ्यारो स्थिति आइरहेको खण्डमा कहाँ कहाँ जाने, कतिपय श्रमिक साथीहरूलाई त आफू कुन देश के अरे कुन मेन्टरबाट जाँदैछु भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्न होइन। यी कुराहरू पनि हामीलाई घर परिवारका सदस्यलाई म यो म्यान पावरबाट जाँदैछु, यहाँ छ यसको कार्यालय भनेर हामीले बुझाउनुपर्छ। भोलि हामी अप्ठ्यारोमा परिहालेको खण्डमा हाम्रा परिवारका सदस्य म्यान पावर समक्ष आएर कुरा गर्न सहज होस्, एक नम्बर कुरो। अर्को नम्बर कुरो चाहिँ वैदेशिक रोजगारीमा ठगीमा परिहालेको खण्डमा बोर्ड के अरे वैदेशिक रोजगार विभागमा गएर उजुरी हालिहाल्नको लागि पनि उहाँहरूलाई चाहिँ सहज होस्, यहाँबाट पठाएको भनेर चाहिँ उहाँहरूले त्यति कुरा चाहिँ जानकारी लिनु पर्यो। जाँदै गर्दाखेरि चाहिँ कन्ट्राक्ट पेपरमा साइन गर्दै गर्दाखेरि काम त्यो नेपाली भाषामा पनि लेखिएको हुनुपर्छ भनेर भनिएको छ कानुनी रूपमै होइन। त्यहाँका हरेक बुँदाहरू पढ्नु पर्यो राम्रोसित, त्यहाँ लेखिएका बुँदाहरू आफूलाई चित्त बुझेको छैन, त्यो चित्त बुझेको छैन इन द सेन्स कि यो इन्टरभ्यूको प्रोसेसको इन्टरभ्यूको बेलामा तपाईँले के भनेको थियो त्योसँग मेल खाइरहेको छ कि छैन त्यो कन्ट्राक्ट पेपरमा लेखिएका कुराहरू, त्यो चाहिँ थाहा पाइराख्नु पर्यो कि एक एक हेर्नु पर्यो, नबुझेका बुँदा सोध्नु पर्यो, केही परिवर्तन भएको रहेछ भने तपाईँले चाहिँ स्वीकृति दिनु पर्यो, ठिक छ हुन्छ भन्नु सक्नु भन्नु पर्यो अनि साइन गर्नु पर्यो। जबरजस्ती साइन गरेको पछि त फेरि आफू पनि तल परिने चान्स हुन्छ, त्यो चाहिँ राम्रोसित अध्ययन गर्नु पर्यो। अनि उता वैदेशिक रोजगारीमा रहनुभएका साथीहरूले चाहिँ त्यो देशको भाषा नियम कानुन सबै कुराको चाहिँ हामीले रेस्पेक्ट गर्नुपर्छ, सम्मान गर्नुपर्छ होइन। हामी काम गर्न जाँदैछौँ, त्यो काम गर्दै गर्दाखेरि केही कुरामा चित्त बुझेन होइन, भनेको तलब पाइराखेको छैनौ, सेवा सुविधा दिइराखेको छैन भने राम्रोसित कम्पनीको व्यवस्थापन समक्ष आफ्ना कुराहरू राख्ने हो। यदि त्यो कुराहरू राख्दै गर्दाखेरि पनि उनीहरूले सुनवाई गरेनन् भने चाहिँ यो हुलो जप गर्ने कामहरू चाहिँ केही पनि गर्नु भएन। त्यहीँ छ लेबर कोड छ होइन, अनि हाम्रा एमएससीहरू छन्, एमएससीहरूमा गएर यस्तो यस्तो भयो, मलाई तपाईँहरूको चाहिँ साथ चाहियो भनेर चाहिँ दिनु पर्यो, निवेदन दिनु पर्यो होइन, प्रमाणहरू उपलब्ध गराइदिनु पर्यो। ती कुराहरू सुनवाई भएन भने यता आफ्ना परिवारलाई भनेर वैदेशिक रोजगार विभाग मार्फत पनि ती कुराहरूलाई चाहिँ अगाडि कानुनी रूपमा अगाडि बढाउन सक्यो। त्यसका पनि अब आफ्नै प्रोसेसहरू छन्, प्रक्रियाहरू छन् होइन, के कति फुलफिल गर्न सक्छन् ती हाम्रा निकायहरूले त्यो अर्को पाटो रह्यो। तर हामीले के भन्छ उजुरी गर्ने निकायहरू चाहिँ छन् श्रमिकका लागि।
2: हुन्छ महेश्वरजी, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
3: हस् धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छान्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्ने कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिमाली पनि विदा माग्छु। नमस्कार।

0: सिजन आयो अब एक्साइटमेंट सिजनमा मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सिजन खेल्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Mini TV पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 40 महिनासम्मको EMI
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 0942 888 898 अन्ठानब्बे 12 8 8 8

0: सुनिए ठाकुरा प्रश्न विचार
1: जानो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज भोलि र पर्सी केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी सड़क विभागको तयारी। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोरखामा अफ्रिकन स्वाइन फ्लूबाट 250 सुंगुर बंगुर मरे। खाममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय 1-1 गोलको बराबरी। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीगुप्टी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पर्सि पनि पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिसकेको छैन। औषध नीतिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। मनसून सक्रिय भएसँगै सड़क विभागले राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी तयारी गरेको छ। विभागले कार्ययोजना बनाएर मुख्य सड़क ठप्प भए तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्ने गरी खाका तयार पारेको हो। मुख्य गरी पृथ्वी राजमार्ग वर्षामा अवरोध हुने जोखिमलाई ध्यानमा राख्दै विशेष पूर्व तयारी कार्ययोजना लागू गरिएको छ। यो राजमार्गको नागडुंगा मुगलिन सड़क खण्ड अहिले विस्तारको क्रममा छ। यो खण्डमा विगतका वर्षभन्दा यसपालि जोखिम उच्च छ। सड़क बन्द भएको अवस्थामा विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। नागडुंगा मुगलिन

0: मा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चाहने सड़क र मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस वर्षको मनसून जन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य गाड़ी चलाउन रोकिएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बेसी शहर चाहने सड़कको बेसी शहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा हरेक दिन बेलुका छदेखि बिहान छ बजेसम्म 12 घण्टा रातमा र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भरलेटार सड़क खण्डको बिमिरी भन्ज्याङ क्षेत्रमा हरेक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाएको जानकारी दिनुभयो। सङ्खुवा सभाको सिलिचोङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले 7 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिलिचोङ एक तल्लो छेदोङका 7 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमीन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। सिलिचोङ गाउँपालिकाले जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ। सिलिचोङ एक शिशुवा खोलामा अविरल वर्षासँगै आएको बाढ़ीका कारण 2 वटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले जानकारी दिनुभयो। मेवाटारको कालिका माध्यमिक विद्यालय र बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुगेको छ। बाढ़ी पहिरो प्रभावित बस्तीको अनुगमन स्थानान्तरण राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भीड़भाड़का बेला हावाहुरी चल्दा भागदौड़ नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक अर्यालसँग 5 लाख रूपियाँ धरौटीमा गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसादसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी निवा ओर आईटी सर्भिलेन्सका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ललाई 5 लाख धरौटी माग भएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव कानून राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक कार्यालयसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियार 10 अर्ब 13 करोड़ 4 लाख 61 हजार रूपियाँ बिगो कायम गरेको छ। अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 वटा भन्दा धेरै सुगुर बंगुर मरेका छन्। 2 महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुगुर बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका छ मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 वटा र जुनर

0: किसान का 60 वटा बंगुर 2 हप्ता को अवधि में मर वहां जानकारी दिनुभयो। बाकी अन्य किसान को फार्म का सुंगुर बंगुर संक्रमण का कारण मर गोरखा नगरपालिका 6, 7 र 8 तथा शहीदलखन गांवपालिका 7 का फार्म में रहकर सुंगुर बंगुर में अफ्रिकन स्वाइन फीवर को संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो। संक्रमित क्षेत्र में जैविक सुरक्षा का उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्ने गर्छ। किसानलाई जैविक सुरक्षा का उपाय अपनाउन आग्रह गरिएको छ। अफ्रिकन स्वाइन फीवर को संक्रमण भएपछि सुंगुर बंगुर में ज्वरो आउने, खाना खान छाड्ने, शरीर में धब्बा वा दाग देखिने हुन्छ। अब विदेश को खबर। जर्मनी में एक व्यक्ति ने अपनी श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्र में गोली चलाउँदा 6 जना को ज्यान गएको छ। 3 महीने छोरी को अभिभावकत्व संबंधी विवाद का कारण घटना भएको जर्मनी को प्रहरीले जनाएको छ। पारिवारिक विवाद के घटना भएको र 4 जना महिला र 2 जना पुरूष ने ज्यान गुमाएका छन्। ज्यान गुमाने सबै कल्याण केन्द्र का कर्मचारी हुन्। गोली चल्दा 3 महीना की शिशु र 30 शिशु की आमा कार्यालय भित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूष सहित 3 जनालाई पक्राउ गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले नेदरल्याण्ड्स र मोरक्को बीचको खेल चलिरहेको छ। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा पुगेको छ र अतिरिक्त समयको पनि पहिलो 15 मिनटमा दुवै टोलीले थप गोल गर्न सकेका छैनन्। यसअघि डच टोलीले अग्रता जोगाउन सकेन। नेदरल्याण्ड्सले खेलको 72 मिनटमा कोडी गापकोको गोलमा अग्रता बनाएको थियो तर मोरक्कोको लागि खेलको इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काए। फिफा विश्वकप फुटबलमा 4 पटकको विश्व विजेता जर्मनी भने पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको खेलमा उपाधि दावेदार जर्मनीको यात्रा अन्तिम 32 मै रोकियो। पाराग्वेसँगको खेलमा निर्धारित समय र अतिरिक्त समयमा बराबरी 1-1 गोल हुँदा खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा पुगेको छ। त्यस्तै गैराती भएको खेलमा ब्राजिलले जापानलाई 2-1 गोलले पराजित गर्दै अन्तिम 16 मै स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा गार्बियल मार्टिनेटीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। चारभन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज भोलि र पर्सी केही ठाउँमा मुसलधारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी सड़क विभागको तयारी। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोरखामा अफ्रिकन स्वाइन फीवरबाट 250 सुगुर बंगुर मरे। फार्ममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो। 3 महिना छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय 1-1 गोलको बराबरी।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: 9841954 वेबसाइट झूले.com.np। सुन त मेरो कपड़ा प्याकिंग कर दू तो सांजी को मिसेस कैंसर उपचार करा इंडिया संगे लिएर जानु पर्ने हो
6: ए हो र अनि सुन्नु त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में नहीं हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
1: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 0574-93-33-493-555
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ काठमाडौँ उपत्यकामा घुम्ती प्रयोगशाला मोबाइल ल्याब सहित तीनवटा छुट्टा छुट्टै टोली परिचालन भई बजार अनुगमन तथा निरीक्षण भइरहेको छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकामा घुम्ती प्रयोगशाला सहित बजार अनुगमनलाई तीव्र बनाएको हो होटल तथा रेस्टुरेन्ट अनुगमन टोलीले काठमाडौँ महानगरपालिका 10 बामेश्वरको आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा कस्मेटिक ग्रेडको रोज वाटर खाद्य प्रयोजनका लागि राखिएको भेटेपछि अखाद्य रोज वाटर तत्काल नष्ट गरेको छ सम्बन्धित व्यवसायलाई आवश्यक कागजात सहित 5 दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन पनि दिएको छ त्यसो गरी दोस्रो टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारबाट विभिन्न तरकारी तथा फलफूलका नमूना संकलन गरी विषादीको अवशेष परीक्षण गरेको थियो परीक्षण गरिएका 22 विभिन्न प्रकारको ताजा फलफूल तथा तरकारीको प्रतिवेदन खाद्य मापदण्ड अनुकूल रहेको विभागले जनाएको छ तेस्रो टोलीले भक्तपुरको 2 डेरी उद्योगमा अनुगमन गरी उत्पादन प्रक्रिया सरसफाई तथा गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न निर्देशन दिएको जनाएको छ घुम्ती प्रयोगशाला सहित तीनवटै टोलीले अस्तिदेखि काम थालेका हुन् भक्तपुरको ताइचिङ चिउरा हिजो दही चिउरा खाने दिन असार 15 दिन 40 टन बिक्री भएको छ काठमाडौँ उपत्यकाभित्रका 3 जिल्लाका विभिन्न शहर र काभ्रेमा हिजो असार 15 लागि चिउरा व्यवसायीले 40 टन ताइचिङ चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जत्तीले जानकारी दिनुभयो दहीसँग ताइचिङ चिउरा स्वादिलो हुने मान्यता अनुरूप वर्षौंदेखि चिउराका पारखीले ताइचिङ चिउरा नै रोज्ने गर्छन् भक्तपुरमा झण्डै 25 चिउरा मिलबाट दैनिक 25 टन ताइचिङ चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो चिउराका लागि धानको साथै चितवन नुवाकोट भक्तपुर काभ्रेबाट सिजन अनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको संघले जनाएको छ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरले स्तन क्यान्सर भएका महिलालाई कृत्रिम स्तन निशुल्क वितरण गरेको छ अस्पतालले क्यान्सर भएर स्तन काटेर फाल्नु परेकालाई कृत्रिम स्तन उपलब्ध गराएको हो क्यान्सरका कारण एउटा मात्र स्तन काटेर फ्याँकेका महिलालाई 2 र दुईवटै स्तन काटेर फ्याँकेका महिलालाई 4 दरमा निशुल्क कृत्रिम स्तन वितरण गरिएको हो रोटरी इनरवेल क्लब अफ बुद्धनगरको क्यान्सर सर्भाइभर ग्रुप प्रोजेक्ट 2026 सहयोगमा 100 कृत्रिम स्तन अस्पतालकी निर्देशक स्वरूपा श्रेष्ठले वितरण गर्नुभएको हो क्यान्सर सर्भाइभर ग्रुप प्रोजेक्टका अनुसार इनरवेल क्लबले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका साथै भक्तपुर क्यान्सर र भरतपुर क्यान्सर अस्पतालमा पनि 100 कृत्रिम स्तन प्रदान गरेको छ काठमाडौँ महानगरपालिकाले महानगर परिबल अन्तर्गत नमस्ते सेवा अभियान शुरू गरेको छ महानगर परिबलको सप्ताहव्यापी नागरिक सचेतना कार्यक्रम नमस्ते सेवा अभियान हिजो बसन्तपुरबाट शुरू भएको हो महानगरका कार्यवाहक मेयर सुनिता डंगलले महानगर परिबललाई नागरिक संघको सम्बन्धमा सरल र नम्र हुन तथा कानून कार्यान्वयनमा कड़ा बन्न निर्देशन दिनुभयो जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले महानगर परिबलले थालनी गरेको अभियानबाट प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको धारणा राख्नुभयो

0: गुड मर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाइ लिएर सताकुस्तै आज पनि उपस्थित भइसकेका छौ र सुन्दर न्यूज यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र सताकुस्तै आज पनि हामी कार्यक्रम लकीलाई लिएर उपस्थित भइसकेका छौ। विशेष त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर चाहिँ तपाईको रेडियो सेटमा उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गर्नुहुन्छ भने म आवाजमा छु रेविका राई र विशेषता तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिग्नेर सिकाउने प्रोग्राममा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछु र आउन चाहनुहुन्छ भने 97.5 को लाइन विदेशी कार्यक्रममा सहभागिता जनाउन सक्नु र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। र विशेष तपाईँहरूले लोकसेवा निजामती तपाईँहरूले तयारी गरिदिनुहुन्छ भने कार्यक्रम लकीले तपाईँलाई धेरै मात्रामा सहयोग गर्नेछ किनकि हाम्रो सुदीरको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू पनि रहेको छ। तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र कुनै बेला आज भोलिको समयमा चाहिँ अलिकति बर्फको टाइम भएको कारणले गर्दाखेरि कुनै बेला टेलिफोन लाइनमा समस्या पनि हुन सक्छ। त्यही पनि तपाईँले कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। कुनै बेला फोन पनि नराख्न सक्छ है। तपाईँले सुनेर मात्र साथ दिनुभयो भने तपाईँले धेरै कुराहरू सिक्न सक्नुहुनेछ है। सिक्ने मौकाहरू तपाईँहरूले प्राप्त गर्न सक्नुहुनेछ। कार्यक्रम लाई सुन्नुभयो भने अन्तिम समयसँग मात्र तपाईँले सुन्नुभयो भने तपाईँले धेरै कुराहरू पनि सिक्न सक्नुहुनेछ है। सबै कुरा सिक्न नसके पनि एक दुईवटा कुराहरू पनि हामी सिक्दै जान्छौं। हाम्रो प्रयास नै सबैभन्दा ठूला कुरा हो र हामीले सिक्दै सिक्दै चाहिँ हामीले धेरै कुराहरू सिक्न सकिन्छ है। र विशेष त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ स्कुल कलेज जाँदै पनि हुनुहुन्छ होला, खाना पकाउने खाना खाँदै पनि हुनुहुन्छ होला, अनि कामतिर पनि हुनुहुन्छ होला, अनि धान रोपाईतिर पनि हिजो आशा बन्द रहेको थियो। राष्ट्रिय धान दिवस पनि रहेको थियो, कतिजनाले राष्ट्रिय धान दिवस पनि मनाउनु भयो होला है। अनि धमाधम तपाईँहरूले धान रोप्दै पनि हुनुहुन्छ होला, कोदो रोप्दै हुनुहुन्छ होला कतिपय गाउँ छेउमा है। जस्तो सुकै अवस्थामा भए पनि अलिकति बर्खाको टाइममा चिप्लो हुन्छ, अलिकति तराई जस्तो ठाउँहरूमा चाहिँ अलिकति गर्मी भएको कारणले गर्दाखेरि अलिकति सर्पहरूको बिगबिगी पनि अलिक धेरै हुन्छ। सम्पूर्ण साथीहरू चाहिँ जोगिनु होला भन्न चाहे र धेरै पानी पनि पर्छ, सम्पूर्ण साथीहरू बाटोहरू चिप्लो होला, सम्पूर्ण साथीहरू चाहिँ बिस्तारै हिँड्नु होला र आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नु होला भन्न चाहे। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ, 97.5 लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र टेलिफोनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्ते।
1: हजुर नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ भुटानबाट।
1: हजुर
0: ओके, ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नु होला है त।
1: हजुर कोसिस गरौँ।
0: ओके, तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, श्री शेर्पा तङनाम कुन समुदायमा प्रचलित पर्व हो? श्री शेर्पा तङ नाम कुन समुदायमा प्रचलित पर्व हो? ओके, थारू भन्नुहुन्छ, तपाईँ क्यान्सल हामी लग गर्दैछौ। यसको सही उत्तर रहेको छ, यसको सही उत्तर रहेछ कि किराँत लिम्बुमा रहेको छ है प्रचलित। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, विक्रम सम्बत 2079 असार 31 प्रतिनिधि सभाले उपसभामुखमा कसलाई निर्वाचित गरेको हो? विक्रम सम्बत 2079 असार 31 प्रतिनिधि सभाले उपसभामुखमा कसलाई निर्वाचित गरेको हो? ओके, तपाईँको अनुसार हामी लग गर्दैछौँ। अघि अहिले पनि मिसेटिन साथी हुनुहुन्थ्यो प्लुठानबाट ऋषिराम पाण्डे. ऋषिराम पाण्डेले पनि प्रयास गरेर भने ती साथी सुनिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने सम्बन्ध विजयसठी 49-57-70 लाइनदेखि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो. हेलो नमस्ते. नमस्ते नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? उदयपुरबाट दिनेश मकराती. दिनेश जी, यस महिना के गरिदिनुहुन्छ? ल ठिक छ, धान रोपाई सुरु गरिदिनुहुन्छ त्यतातिर? ल ठिक छ त. अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ तपाईँको लागि म पहिलो प्रश्न राख्न चाहे ध्यानेर सुन्नुहोला है त. ओके, हाम्रो दिनेशीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, ध्यान दिएर सुन्नुहोला. नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो? के भन्नुभयो? देव भन्नुहुन्छ. ओके, तपाईँको अनुसार हामी लग गर्दैछौ. दिनेशी देव नभएर जुद्ध शमशेर रहेको छ है. ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे सुगौली सन्धि कहिले भएको थियो? उन्नाइस सय 3 भन्नुहुन्छ तपाईँको अनुसार हामी लग गर्दैछौ. साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मगराती. उहाँले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ. टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो. हेलो नमस्ते. हजुर नमस्ते. नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओके सबिनजी, आइपुग्नु भयो. तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोला है त. सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, सुगौली सन्धि कहिले भएको थियो?
2: यो विक्रम सम्वत 1872 फागुन 13 गते.
0: ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ. बधाई छ सबिनजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ. तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ, खरिदार बाजे कसको उपनाम हो? खरिदार बाजे कसको उपनाम हो? हजुर ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ. टङ्क प्रसाद नभएर बाबुराम आचार्य भएको छ है. ल ठिक छ, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे दोस्रो संविधान सभाको उपनिर्वाचन कहिले सम्पन्न भएको थियो? दोस्रो संविधान सभाको उपनिर्वाचन कहिले सम्पन्न भएको थियो?

0: सहयोगी अलग छुट्टी साथी निधि खोरियांग सबीन तमाङ सबीन तमाङले प्रयास कर साथी छुट्टी सक्नुभएको छ। कार्यक्रम लोकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ। पहिलो अनि छोटो विश्राम जानेछौं, विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।
1: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
2: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानिएको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
2: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा त जानु
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: हेट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ता वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारिए लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रम लकीको पहिलोनी शुरू विश्रामपश्चात फेरि पनि स्वागत गर्न चाहन्छौ। सुन्दनु सयोसमीमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन सक्नु हुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 5964 49 50 57 70 को लाइन अंग्रेजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। र केही प्रश्नलाई म निरन्तरता दिन चाहन्छु। सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। प्रश्न यस्तो आएको छ, मंजुश्रीले नागदहलाई काटी बनाएको बाटोलाई के भनिन्छ? मंजुश्रीले नागदहलाई काटी बनाएको बाटोलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ शक्र तीर्थ रहेको सही। रहेको प्रश्न यस्तो रहेको छ, राणा कालमा भारतीय पशु नेपालमा चराई बापत भारतले नेपाललाई तिर्नुपर्ने करलाई के भनिन्थ्यो? राणा कालमा भारतीय पशु नेपालमा चराई बापत भारतले नेपाललाई तिर्नुपर्ने करलाई के भनिन्थ्यो? यसको सही उत्तर रहेको छ कस्टडी भएको सही। र सम्पूर्ण साथीले कविमा टिप्पणी गर्दै पनि जानुहोला भन्न चाहन्छु। र अर्को प्रश्न यस्तो रहेको छ, विक्रम सम्म 2007 साल अघि परराष्ट्र मामिला सम्बन्धी कार्य गर्ने अड्डालाई के भनिन्थ्यो? यसको सही उत्तर रहेको छ मुन्सी खाना रहेको सही। जुन चाहिँ प्रधानमन्त्रीको कार्यालयलाई खटगनी साना अड्डा पनि भनेर भनिन्थ्यो है। र अर्को प्रश्न यस्तो रहेको छ सुगौली सन्धिमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए? एकदम सुविधाको प्रश्नहरू रहेको छ है, एकदम महत्वपूर्ण प्रश्नहरू रहेको छ। सुगौली सन्धिमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए? यसको सही उत्तर रहेको छ गजराज मिश्र रहेको छ। र अर्को प्रश्न यस्तो रहेको छ, कविमान टिप्पणी गर्दै पनि जानुहोला भन्न चाहे, नेपालको सबभन्दा कान्छो जिल्ला कुन रहेको छ र कहिले भएको थियो है? यसको सही उत्तर रहेको छ नेपालको कान्छो जिल्ला भनेर चाहिँ पूर्वी रूकुमलाई चिनिन्छ, जुन चाहिँ विक्रम सम्म 2074 साल असोज 18 गते चाहिँ यसलाई कान्छो जिल्ला भनेर पनि घोषणा गरिएको थियो है। र अर्को प्रश्न यस्तो रहेको छ, एकदम महत्वपूर्ण प्रश्न रहेको छ, काठमाडौँलाई कहिले महानगरपालिका घोषणा गरिएको हो? काठमाडौँलाई कहिले महानगरपालिका घोषणा गरिएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्म 2052 साल मंगसिर 29 गते रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो? भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो? यसको सही उत्तर रहेको छ 39 वटा रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, आउन चाहनुहुन्छ भने 5964 49 50 57 70 को लाइन दुई कार्यक्रममा सहभागिता जनाउनु होला र तपाईँसँग हामी प्रश्न उत्तरको खेल खेल्दै हामी अगाडि बढ्नेछौ। र यदि तपाईँले नयाँ नम्बर प्राप्त गर्नुभयो भने कार्यक्रमको लकी नम्बर प्राप्त गर्नुभयो भने चाहिँ तपाईँ महिनाको अन्तिममा लकी विजेता पनि बन्ने सम्भावना रहेको हुन्छ। र आउन सक्ने साथ भएको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे, कर्णाली प्रदेशको क्षेत्रफल कति रहेको छ? यसको सही उत्तर रहेको छ कर्णाली प्रदेश नेपालको सबैभन्दा ठूलो प्रदेश पनि रहेको छ। जुन कर्णाली प्रदेशको क्षेत्रफल रहेको छ 3211 वर्ग किलोमिटर रहेको छ भने 20.53% रहेको छ प्रतिशतमा भए, जुन चाहिँ नेपालको सबैभन्दा क्षेत्रफलको आधारमा चाहिँ सबैभन्दा सानो प्रदेश चाहिँ मधेस प्रदेश रहेको छ है। मधेस प्रदेशको क्षेत्रफल रहेको छ 9,661 रहेको छ है। सम्पूर्ण साथीले 9,661 वर्ग किलोमिटर रहेको छ भने जुन चाहिँ प्रतिशतमा भन्दै गर्दाखेरि चाहिँ 6.56% भाग ओगटेको छ है मधेस प्रदेशले चाहिँ। र आउन सक्ने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 5964 49 50 70 को लाइन बेसी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र अर्को प्रश्न यस्तो रहेको छ, जैविक विविधता दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ भन्दै थिए, साथीको फोन आइ नै सकेको छ, साथीलाई स्वागत गरिहालौ। नमस्ते।
1: नमस्कार
0: नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ? ओके लक्ष्मीजीको लागि पहिलो प्रश्नमा राख्न चाहे जैविक विविधता दिवस कहिले मनाइन्छ?
1: मे
0: 22 भनेर सर्वैकन सलामी ल गर्दैछौ। बधाई छ तपाईँले सही उत्तर दिनुभएको छ पहिलो प्रश्नको। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे 12 राष्ट्रिय जनगणनाको नारा के रहेको थियो? ओके तपाईँको आन्सर हामी ल गर्दैछौँ। लक्ष्मीजीले झण्डैले मिलाउनु भयो, अलिकति मिलेन। मेरो गणना मेरो सहभागिता रहेको छ है, यसको सही उत्तर चाहिँ ओके ल ठिक छ त प्रयास गर्नुभयो। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, नेपाल र कम्बोडिया बीच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो? नेपाल र कम्बोडिया बीच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो? सन् 2026 भन्नुहुन्छ तपाईँ, क्यान सलामी ल गर्दैछन्। ओके अहिले भने शुभमसा दिनुहुन्थ्यो रूपुरबाट लक्ष्मी मिरिङजी। लक्ष्मी मिरिङजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र अवश्य पनि हामी कालेबुङ लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला हुन सकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: मानव देश विख्या तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखा र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विख्या तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबै नेपाल बनाउने हाम्रो अभियान सहभागी बनौ र आजदेखि सजिलो तथा फरफरको अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैंक जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ।
1: गोर्खाली पाली सितुसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुलुखुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सितुसिनी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सितुसिनी प्रति केजी मूल्य 228 रुपियाँ। सितुसिनी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सितुसिनी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सितुसिनी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सितुसिनी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेहु।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
3: जहाँबाट तर्किन्छ सगरमाथा जहाँबाट सचल्किन्छ दुध कोशी तिनीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज।
4: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु आसाम 101.2 मेगाहर्ज।
5: लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु।

0: कार्यक्रम लकीको दोस्रो नयाँदिन विश्राम लाई पनि पार गरेर फेरि पनि भएको रेडियो सेवामा उपस्थित भइनै सकेका छौं। र सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले फेम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। आउनसँग हुनुहुन्छ भने 9956570 लाइन उदेश्य कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि रेडियो लाइन एकदम खुल्ला रहेको छ। र मैले प्रश्न राखेको थिए, नेपाल र कम्बोडिया बीच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो? यसको स्वरूप रहेको छ विक्रम सम्बत 2075 साल मंगसिर 13 गते रहेको छ भने सन् 2018 नोभेम्बर 29 तारीक रहेको छ। र अर्को प्रश्न यसो रहेको छ, प्रश्न रहेको छ सम्पूर्ण साथीले कविमा नोटिस गर्दै पनि जानुहोला भन्न चाहन्छु। प्रश्न यसो रहेको छ, विश्वमा सर्वप्रथम चन्द्र धरातलमा उत्रने प्रथम व्यक्ति को हुन्? विश्वमा सर्वप्रथम चन्द्र धरातलमा उत्रने प्रथम व्यक्ति को हुन्? यसको सही उत्तर रहेको छ निल आर्मस्ट्रङ भएको छ, जुन चाहिँ उहाँ अमेरिकाको हुनुहुन्छ। अर्को प्रश्न यस्तो रहेको छ, अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ति को हुन्? यसको सही उत्तर रहेको छ, अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ति युरी गागरिन रहेको छ, जुन चाहिँ उहाँ रसिया देशको हुनुहुन्छ। र अर्को प्रश्न यस्तो रहेको छ, चिठीमा टिकट टाँस्ने चलन कुन देशबाट ल्याएको हो? चिठीमा टिकट टाँस्ने चलन कुन देशबाट ल्याएको? यसको सही उत्तर रहेको छ बेलायत रहेको छ। र आउन सक्नुहुनेछ हामी कार्यक्रमको अन्तिममा, तीन समयमा पनि हामी आइ नै सकेका छौँ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ, 9956570 लाइन विजय कार्यक्रममा सहभागिता जनाउनुहोला र तपाईँसँग हामी प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्ने नै छौँ है। र अर्को प्रश्न यस्तो रहेको छ, प्रश्न यस्तो रहेको छ, सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, कोरोना भाइरस अर्थात कोविड 19 पहिलो पटक सन् कहाँ पत्ता लागेको हो? यसको सही उत्तर रहेको छ सन् 2019 डिसेम्बर 31 चीनको हुए प्रान्तबाट, प्रान्तको वुहानबाट चाहिँ यसको पत्ता लागेको थियो जुन चाहिँ कोरोना भाइरस थियो है। र अर्को प्रश्न यस्तो रहेको छ, विश्वको सबभन्दा ठूलो खाडी कुन हो? यसको सही उत्तर रहेको छ मेक्सिको खाडी रहेको छ है। र सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र अवश्य पनि हामी कार्यक्रम लक्कीबाट विदा माग्ने छौं किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, प्रयास गर्नुभयो, रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो। यहाँ सबैजनालाई विशेष गरिकन एक उत्सव धन्यवाद दिन चाहन्छु। विशेष गरी त आज भोलिको समय असारको महिना रहेको छ, कतिजना साथीहरू चाहिँ धान रोपाईमा है असारको महिनामा चाहिँ है धेरै कामहरू हुन्छ, त्यसैले कतिजना साथीहरू चाहिँ है कामतिर हुनुहुन्छ होला, कामको व्यस्तको बावजुद पनि हामीलाई सुनेर अन्तिम समयसम्म साथ दिनुभयो। यहाँ सबैजनालाई विशेष गरिकन एक उत्सवमा धन्यवाद दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। मेरो बन्दुकुटक आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लोकेको व्यवसायबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार।
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sonu Dut Kundu Nagar Palika Pass Solari.
2: Ratna Masano, Watulo Dibra Pihari Kubar.

0: सफल बनाउने हाम्रो अभियान सहभागी बनौ र आजदेखि सजिलो तथा फलप्रद अनलाइन ब्याङ्किङको फाइदा उठाउ। भुक्तिनाथ विकास ब्याङ्कबाट जनहितमा जाने भुक्तिनाथ विकास ब्याङ्क जनता ब्याङ्कमा होइन ब्याङ्क जनतामा जानु पर्दछ।
1: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी कहाँ पाइन्छ, म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुन दुपकुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिक वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका पाँच पल्लेरी सुनुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 13।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।
4: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
2: सोलुखुम्बु जिल्लाको सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
4: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप जीव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइ फोन शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फोन शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
4: सोलह तो नगर पालिका वा नंबर दो सात।

0: विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712561507 9712561507
2: सफलताको सही छनौट केप्स कलेज
3: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्जे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाई सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसाद गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ निर्माण कार्यलाई सहज सुरक्षित र समयले सम्पूर्ण हुन सबैको सहयोगको अपेक्षा पनि सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दै छन् लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बाल बालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश
3: सवारी साधनको इन्जिन र त्रिपुरी सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र केसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भई नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पुरा सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दै छन् लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बाल बालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा सड़क अनुशासन पालना नगर्ने 1592 सवारी साधनलाई कार्यवाही गरेको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले 30 सवारी साधन कार्यवाही गर्दा 20,24,561 दाजुसो संकलन गरेको छ। कार्यालयका प्रवक्ता नरेश राज त्रिवेदीले विगत 24 घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने 73 जना, राइड सेयरिङ गर्ने 87 जना, रातो बत्ती पालना नगर्ने 74 जना, तीव्र गतिमा चलाउने 78 जना, लेन अनुशासन पालना नगर्ने 47 जनालाई कार्यवाही गरिएको जानकारी दिनुभयो। यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87 जना, नो हर्नमा 56 जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने 32 जना र अन्य कसुरमा 1058 जनालाई कार्यवाही गरेको प्रवक्ता सुवेदीले बताउनुभयो। पछिल्लो समय काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारी साधनलाई तीव्र रूपमा कार्यवाही गर्दै आएको छ। सुनखुवासभाको सिमीचोक गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले 7 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिमीचोङ एक तल्लो थिङछुङका 7 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। वहाँका अनुसार कुन्ती रायसहित परिवारका 5 जना, धर्मपूर्ण राईको 7 जनाको परिवार, मंगल बहादुर राईको 6 जनाको परिवार विस्थापित भएको हो। त्यस्तै सुख प्रसाद राईको 4 जनाको, मीरा राईको 5 जनाको, धनमान राईको 3 जनाको र अरूण संगम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। सिमीचोङ गाउँपालिकाले जोखिमयुक्त क्षेत्र बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ। आज र भोलि देशका केही ठाउँमा

कटान जयग्रहण बाघ शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुन्छ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155, विपदमा मदत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 लाइनमा नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न आग्रह समेत गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इराक सरकारले त्यहाँ सक्रिय ईरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर 30 भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले हिजो पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छनृ।

अन्तिममा खेल समाचार फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड्स मोरोक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरोक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16मा पुग्यो। निर्धारित 90 मिनट अतिरिक्त समयको खेल एक एक गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ 10 टोली चुक्यो। त्यसअघि नेदरल्याण्ड्सले खेलेको 72 मिनटमा कोडी गोक्पोको गोलमा अवस्था बनाएको थियो, तर मोरक्काका लागि इन्जुरी समयको पहिलो मिनटमा इसा डी योपले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको खेलमा 4 पटकको विश्व विजेता जर्मनी तथा पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा सोलुवाफा न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु हालचाल सकियो। अपरान्ह 4 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवाफा सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10

0: प्रतिशत छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703-5 र 98130034-2013।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, उडा नम्बर 5 सल्लेरी, सोलुखुम्बु।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
0: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638-64-18।
3: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु।
0: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: दाजु भाई बाल बालिका फिर समय सजन छोड़नु वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879652 9824417 18 9843449696 र 9861323472 आमजी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
12: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
13: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
12: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: नेपाल में सर्वाधिक बिक्री हुई अंतरराष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चित्रमा।
18: होंडा का विशेषता
19: जापानीज उच्च प्रविधि उत्पादित
18: उत्कृष्ट माइलेज,
19: राम्रो रिसेल मूल्य,
18: टिकाऊ र भर पर्दो,
19: अफ रोड का लागि पनि उपयुक्त,
18: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
19: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
18: हाम्रा सेवाहरू
19: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
18: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
19: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
18: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
19: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भन्ज्याङ, ओखलढुंगा।
18: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: के भयो? केको हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ
8: हुन्छ।
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा?
12: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
11: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
12: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
13: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
14: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस्ड कल गर्नुहोस्, लगतै तपाईँलाई फोन आउनेछ।
15: आया, आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
16: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
15: आ, कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
16: हो र, के डेन्टल रे?
8: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
17: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
18: एबुरो, आज मेरो जन्मदिन हो, याद त छ नि।
19: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
18: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
19: ल, अब आँखा खोला त।
18: वाउ, कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
14: अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
21: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स। हाम्रो प्रतिबद्धता पेट्रोलिङ पदार्थमा शुद्धता।
14: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
8: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
14: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
8: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सोलु खुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
24: के भो दौडिदिइ पो आइस त
3: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
24: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
11: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
14: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुद कुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेट नेपालको जनहितमा जारी सन्देश
4: विश्वामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त
5: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
6: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ
6: अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
12: देख्नु भएन, औषधी हालेको।
11: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
19: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
20: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
11: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
21: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
11: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
21: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
11: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
14: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
23: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
23: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
23: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
23: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
24: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
25: 3 भयो।
24: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
25: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
24: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
25: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
26: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
24: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
27: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
29: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
29: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
29: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
29: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
29: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
12: डाडा पखालाले धेरै दुःख दियो, 3 भइसक्यो निको भएन डाक्टर साहब।
31: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
12: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
31: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
12: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
31: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
12: हजुर।
31: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
12: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ओहो ला
12: ल ल ल ल मरे के हो?
0: हेरो त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
14: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
29: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
31: खै जन्मदर्ता दिनुस् त।
12: जन्मदर्ता गरेको छैन नि म्याडम।
31: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
31: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
12: पहिला कसैले भनेन नि?
23: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
29: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
31: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
31: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
31: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
31: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
22: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
28: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
4: नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
24: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैन सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
10: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
25: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ए बाबु हतियार टर्च बालेर जाऊ।
18: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
17: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
18: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
17: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
18: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
17: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
27: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
29: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
30: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Sanche. Solu FM Studio Time.
1: Slavin Air. Bihanako 11 baje.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुतकुंड नगर पालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: ए दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
5: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638068 64।
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
7: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम। सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: बाबु अध्ययारो छ टच बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अध्ययारोमा हिर्जा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: खुदा जो भाई बाल बालिका फिर समय सजन छोड़नो वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमार नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु मैले मेरो त हात खुट्टा अनुमासमा झमझम गर्छ तिमासले भुटान बनायो मेरो पनि के हो के खै यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी परसँगै जाउँ
12: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986852 9824417 18 9843049696 र 9861323472 आउँजी औषधालाई सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखरिझुला को मिलन चोकमा।
5: होंडा का विशेषता
6: जापानीज ऊर्जा प्रविधि उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाऊ र भद्भदो,
6: अफ रोड का लागि पनि उपयुक्त।
5: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाट फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
5: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
6: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भिजन, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 037590222, 9852880022 र 9842880300।

0: दल सबै देशी सके आजकल आफ्नो दल यूनिटी कार्पेटिंग विगत तीन दशक देखि को सुंदर साथ यति कार्पेट किंदा कार्पेट को पछाड़ी यति को लोगो हिन्न नबिर्सनु होला यति कार्पेट कार्पेट को शेरसा
1: के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: जोत्न पाथेन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने किन्नर छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय साइज कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208795 मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
12: आया भनेर पो बसेछ त
13: बिरामी भयो क्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
13: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगर पालिका पास बसन्त बजार सोलेरी सुलुखुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
18: आज मेरो जन्मदिन हो, याद त छ नि।
19: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
18: त्यस्तै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गर।
19: ल अब आँखा खोल त।
18: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछ भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङगाडी, तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
20: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदा निर्देश समर्थ छ।
21: यहाँ साउजी को हुन्छ? यता बोलाउनु। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
22: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
21: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
22: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगर्नु न हजुर।
23: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
24: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
25: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
0: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका सात गार्मा जोरबौद सुनु।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो।
2: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journalism to the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नसक्दा संक्रमण बढ्यो. आज सुनको भाव तोलामा 4,500 रुपियाँले घट्यो. तोलाको 2,77,900 रुपियाँमा कारोबार. इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा खण्डन. र विश्वकप फुटबलमा नेदरल्यान्ड पेनाल्टी सुटआउटमा पराजित मोरक्को अन्तिम 16मा. नेपाल खबरमा अब पूरा खबर. सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा अहिले ठूलो वर्षा भइरहेको छ. यसै गरी यी प्रदेशको पहाड़ी क्षेत्रमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीको बलिया, बर्दियाको ताराताल, मानपुर, बाँकेको बेलभार, नेपालगंज लगायतका क्षेत्रमा ठूलो पानी परिरहेको हो. ठूलो पानी परेका क्षेत्रका मुख्य नदी महाकाली, मोहना र राप्तीले सतर्कता तह पार गरेका छन्. आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ. यसैबीच आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ. आज झापा, इलाम, पाँचसर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी, पश्चिम रूपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीको बहाव उल्लेख्य रूपमा बढ़ने र पश्चिम बाढ़ी आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ. यसै गरी भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरै जसो साना नदीमा बहाव बढ़नेछ. कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ. यसै गरी पर्सी पनि यी क्षेत्रका साना नदीमा बहाव आकस्मिक बढ़न सक्ने अनुमान छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि ठूलो पानी परेका र पर्न सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ. काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण अहिलेसम्म 40,000 भन्दा धेरै हाँस तथा कुखुरा नष्ट गरिएको छ. केही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ. बनेपा नगरपालिका वड़ा नम्बर 6 र 13, पनौती नगरपालिकाको वड़ा नम्बर 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभयो. उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाड़ी र अन्य खुला ठाउँमा जथाभावी फाल्ने प्रवृत्तिका कारण पनि काग तथा अन्य चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष छ. कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनुभयो. विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको हो. ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायो सेक्युरिटीका मापदण्ड कड़ाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्ने परे सुरक्षाको उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसार पसार गर्दा पूर्ण सरसफाईका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो. काठमाडौँ उपत्यका सहित देशका अरू विभिन्न ठाउँमा पनि बर्ड फ्लू संक्रमण देखिएको छ. आज सुन चाँदीको भाव घटेको छ। हिजो सोमबार पनि सुन चाँदीको भाव घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 2,77,900 रूपियाँमा झरेको हो। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो।

खबरमा पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भारतबाट नेपाल ल्याइँदै गरेको 20 लाख रूपियाँ भन्दा धेरै मूल्यका अवैध आइफोन बरामद लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज एथिन्जेल। हामीले सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम र बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध छ। कान्ति लोकपथ अन्तर्गत हेटौँडा काठमाण्डौ सड़क खण्डको विभिन्न भागमा गएको पहिरोका कारण आज बिहानदेखि सड़क अवरूद्ध भएको हो। मकवानपुरको बकैया गाउँपालिका 12 ठिगन क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ बन्द भएको हो। तर पहिरो पन्छाउने काम भइरहँदा कान्ति लोकपथकै भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडामा फेरि अर्को पहिरो खसेपछि त्यहाँ पनि सड़क अवरूद्ध भएको हो। पहिरोको कारण सड़क अवरूद्ध भएपछि हेटौँडा काठमाण्डौ चल्ने गाड़ी रोकिएका छन्। यसैगरी दार्चुलाको पनिबाज क्षेत्र तेर्छाल लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। गैराती परेको पानीले पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका गाड़ी रोकिएका छन्। पहिरो पन्छाएर सड़क खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रूपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको झण्डै 20,50,000 रूपियाँ बराबरको आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मजगावाबाट खटिएको प्रहरी टोलीले कोटहिमाई गाउँपालिका 5 बेनी नगरमा नेपालतर्फ आउँदै गरेको यूपी 56DX8838 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। एप्पल कम्पनीका विभिन्न मोडलका 35 थान आइफोन बरामद गरी मोटरसाइकल सहित आवश्यक कार्यवाहीको लागि भैरवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा भेटवार्ताका लागि प्रस्ताव गरेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत ट्रम्पले इरानले दोहामा आजका लागि वार्ताको प्रस्ताव गरेको उल्लेख गरे पनि थप विवरण खुलाउनु भएको छैन। तर इरानले भने ट्रम्पको यो दावीलाई खण्डन गरी अस्वीकार गरेको बीबीसीले जनाएको छ। इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत कुनै वार्ता नहुने जनाएको छ। ईरान र अमेरिकी प्राविधिक टोली बीच भेटघाट हुने भनी आएको रिपोर्टको इरानले खण्डन गरेको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको उल्लेख गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डस मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16मा पुग्यो। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 गोलको बराबरी भएसँगै खेल पेनाल्टी शूटआउटमा पुगेको थियो, जहाँ डच टोली चुक्यो। त्यसअघि नेदरल्याण्डसले खेलको 72 मिनटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो। तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको अर्को खेलमा 4 पटकको विश्व विजेता जर्मनी पनि पेनाल्टी शूट आउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे आइवरी कोस्ट र नर्वे तथा भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन बीच खेल हुँदैछ। उज्यालो रेडियो नेटवर्क।

0: खण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूर पश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट, समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढ़्यो। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो, तोलाको 2,77,900 रूपियाँमा कारोबार। इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा भने खण्डन। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स पेनाल्टी शूटआउटमा पराजित, मोरक्को अन्तिम 16मा। 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परिरहेका क्षेत्रमा सावधानी अप्नाउनुहोला। नमस्कार।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
8: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
7: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
11: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्दरएफएम। सुन्दरएफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: consejo a propósito de los hay.
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु।
2: हिंसाबाट बचाउ र बचाउ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: यौन हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। लो यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो। मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
0: भविष्यमा लत सिर्जना गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भविष्यको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते मालो हुनु। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: वैधानिक पाली सीटीसी खरीद कार्य संचालन संबंधी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपस्विन बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतु सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने ब्यौरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेही।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
2: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
3: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कड़ा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार, त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
3: बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केप्स कलेज बौद्ध टुसाल।
3: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507।
4: सफलताको सही छनोट केप्स कलेज।
0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नहुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नफुट खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसर गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
5: तपाईँको सुन्दर मुहारको सुरक्षा कवच
6: एन प्लस प्रोफेसनल
7: आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू।

साँझ परेपछि सधैँ साँझ परेपछि सधैँ पिसाको बिचाइने साथीभाइको गफै गफ पुरै रातको चाहिने छाउटे छोडी अबेर मात छोडी पछि बन्नु पर्छ सभा सेर।

आजकल वेदरले नि सबै च्यालेन्ज गर्ने रात किन कुर्ने साथी दिउँसै सुरु गर्ने दिन भन्दा भन्दै घाँटी खस खसाउने अजिङ्गरको आहारालाई भले जुराउने।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत दह, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका ओडामी नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858870305 र 9861034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलुडीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत

0: शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034243।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुत्कुमा नगरपालिका वडा नम्बर 5 पनेरी सोलुखुम्बु।
2: तपाईं शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलुखुम्बु जिल्लाको सोलुदुत्कुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाली बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुनी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 साथी।

0: सर्वोत्तम रक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: मार्ग मुनुष्य दैवारी के सुपेश नहीं रोजे

सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माफुलो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिम मुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ झील बेसी उपभोक्ता समिति सुरुङ खुम्बु हिंसाबाट बचाउ र बचाउ। यौनकन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9833668618।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास कल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: बजाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु लौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843439696 र 9861233472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
14: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
13: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
14: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
19: होंडा का विशेषता
20: जापानीज ऊर्जा प्रविधि उत्पादित
19: उत्कृष्ट माइलेज,
20: राम्रो रिसेल मूल्य,
19: टिकाऊ र भरपर्दो,
20: अफरोड का लागि पनि उपयुक्त,
19: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको,
20: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
19: हाम्रा सेवाहरू
20: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने,
19: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
20: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
19: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
20: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजानी, ओखलढुंगा।
19: सम्पर्क नम्बर 0375902222, 98528880222 र 98428300।

0: हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यी यही यतिकार पिकनिक हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शहंशा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
11: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
12: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ

0: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

0: हजुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जसले मान्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867750620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोली भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार कडा कारबाही हुने व्यवस्था भएको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
4: किन खोज्नु भएको होला हजुर
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
7: नमुना दुधकुण्ड आयल फार्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-8735-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2243 नमुना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सुलुखुम्बु
8: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
9: किन के भयो सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
9: यतिकै पनि हुन्छ
8: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
9: ए कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
10: नमस्ते कति टाइमले पाल्नुभयो
9: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठा गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
10: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: हस् म्याडम
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
13: ए के भो दौडिदिए पो आइस त
12: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
13: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
14: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
15: विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सोलो एथमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदत कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखिने ग्राहक विश्वास जीती आयो न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब संग हमारा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सर्भर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर याप तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु

0: Chiche. Sony FM, in studio time.
1: It's 2 p.m. New support B Radio.
2: I'm Cheku Satma, New Star Digital Color Lab, Tata Dwaramai Offset Press, Solu Tutunda Nagar Palika Pass, Solu Kumbu.
3: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: इस्लामा सुन्नुहोस्
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
0: हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
0: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
5: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर

0: उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, दुम्ब बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: गुरुआमा।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको।
3: नमस्कार सेन्चुरीका दिदी।
4: नमस्कार नमस्कार, दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापनको।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुनुहुन्न सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खाना नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुसी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
4: नेपाल सरकार विज्ञापन हो
6: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन नि डाक्टर साहब
7: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
6: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
7: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
7: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
6: हजुर
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
6: हस् डाक्टर साहब हजुरले भने जसै गर्छ
4: नेपाल सरकार विज्ञापन हो

0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप बीच बाटो पो बाटो काटेको
1: अरे हेर त धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: भाई साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
4: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: ए बाबु हतियारो छ टर्च बालेर जाऊ
8: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
7: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
8: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
8: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
7: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
6: नेपाल सरकार विज्ञापन हो।

0: समस्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लाग्नु, औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउन मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार

0: 才华就你说路 FM 不烦烦
1: सोनू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
2: टाइम चेक सोनू एफएम स्टूडियो टाइम
3: 3 PM न्यूज को 3 बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोनू दुतु नगर पालिका 5 सोलू खुम्बू
3: Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 जना विज्ञ सदस्य मनोनित वन मन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी चिनिया व्यापारी गो बन्गेलाई अमेरिकामा 30 वर्षको जेल सजाय संगठित अपराध ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर र विश्वकप फुटबलमा आज राति आइभरी कोष्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका 2 जना सदस्यको नाम हटाउँदै राजसपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम उम्मेद्वारी दर्ताका कागजातहरू तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको हो जनाएको छ देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको सबैभन्दा बढ़ी पानी पश्चिम तराईका जिल्लाहरूमा परेको छ वर्षाका कारण विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम बढ़ेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ महाशाखाका अनुसार कैलालीको बलिया बर्दियाको रारा ताराताल र मानपुर बाँकेको बेलबार तथा नेपालगंज लगायत क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ यसका साथै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ लगातारको वर्षासँगै विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढ़दो क्रममा रहेकाले बाढ़ीबाट सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ नदीको बहाव अझ बढ़न सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ कोषका अध्यक्ष समेत रहनुभएका कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो संस्थाको अन्तर्राष्ट्रिय शाख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर विश्वविख्यात संरक्षण कर्मी एवं वन्यजन्तु विज्ञ डाक्टर एरिक डायनस्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइडलाई सदस्यमा मनोनित गर्नुभएको हो कोषको संचालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरू मध्ये लर्ड क्यामोस विलियम स्टोनर र एरिक डाइनस्टाइन नेपालको संरक्षण इतिहाससँग जोड़िएका व्यक्तित्व हुनुहुन्छ कोषको अध्यक्षमा भने मन्त्री चौधरीलाई नै जिम्मेवारी दिइएको छ 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा संसदको महत्वबारे आफ्नो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अर्यालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय, कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताउनुभयो। त्यसै गरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व, प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494

0: वीर गैरेका अनुसार भन्सार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न ठाउँमा छापा तथा जाँच गरेको हो। बरामद गरेका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री रहेका छन्। बरामद सामग्रीमध्ये 80% भन्दा बढ़ीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। जुम्लालाई पुनः खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज त्यहाँ नगरपालिका सहित 7 गाउँपालिका गरी 8 पालिकालाई एकै कार्यक्रमका बीच पुनः खोप सुनिश्चितता घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै पालिकाका बालबालिकाहरूलाई पूर्ण रूपमा खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। अब विदेशको खबर। अमेरिकाको एउटा अदालतले चिनिया व्यापारी गो बनगेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। $1 अर्ब ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गो कुनै समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये थिए। घर जग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकामा चिनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए, तर पछि उनी संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिए। सजाय सुनाउँदै न्यूयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले कोलेन चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो। चिनिया व्यापारी गोले सन् 2018 2023 अवधिमा लगानी र क्रिप्टो करेन्सी आयोजनाहरू सञ्चालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट $1 अर्ब भन्दा धेरै रकम उठाएका आरोप लागेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइवरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। आइवरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइवरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 14:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। यस्तै बिहान 17:45 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देशबीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकामा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजय भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेलकै अर्को प्रसंगमा मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चीनिया समाचार संस्था सिन्माले जनाएको छ। उनीहरूको साथबाट झण्डै $35,000 जफत गरिएको तथा $6,40,000 भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले बताउनु भएको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि। राष्ट्रपतिले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुवकुमार थापा र पूजा बास्तोला निर्वाचित। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित। वनमन्त्री चौधरीलाई अध्यक्षको जिम्मेवारी। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँकी बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। चिनिया व्यापारी गो वनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय। संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता

0: संस्थाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्मत 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रम सम्मत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार

0: स्वास्थ्य शिक्षा मनोरंजन दिदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

नमस्ते नमस्कार अनि लोकसंगीत अभिवादनले सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा मेरो उपस्थित वैशेषिका छ प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुराजमा 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम विराति तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइसकेका छौ भने चाहिँ हामी तपाईँहरू माझ 3:50 रहनेछौ र आज चाहिँ हामी विशेष गरी मंगलबारे बसाईमा रहेका छौं र मंगलबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं भर्खरै मात्रामा बजारमा सर्वजारी गरिएका नयाँ लोक बाका चाहिँ लिएर चाहिँ नयाँ जोश सागरका साथ मनोरञ्जन लिनेर दिनका लागि चाहिँ तपाईँको रेडियो सेटमा गुन्जना थालिसकेका छौं र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाठ आफ्नै बाटोको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र यो समयमा साथी र आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ गाउँघरमा हुनुहुन्छ भने रोपाईतिर हुनुहुन्छ र असारको दिन भएको पानी भएर पनि रोपाईतिर लाग्दै हुनुहुन्छ र अनि आलुक खुन्दै हुनुहुन्छ होला गोठालो हुँदै गर्दै हुनुहुन्छ होला गाछ काट्दै हुनुहुन्छ होला र यदि तपाईँ सहरतिर हुनुहुन्छ भने आफ्नै पैसा व्यवसायतिर निरन्तरहनु भएको होला र आफ्नो पसलमा बसेर चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ होला र यदि तपाईँहरू हामीलाई विदेशबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि आफ्नो काम कर्तव्यलाई निरन्तरता दिँदै हामीलाई सुन्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भएर हामीलाई सुन्दै हुनुहुन्छ तपाईँहरूको यो साथ सपोर्ट चाहिँ हामीलाई कार्यक्रमको अन्त्यसम्म चाहिँ आवश्यक हुन्छ त्यसकारण चाहिँ तपाईँहरूले हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला र तपाईँहरूको निमित्त चाहिँ हामीले लिएर आएका छौ नयाँ लोक बाका र हामीले अन्य दिन चाहिँ पुरानो लोक बाका होइन विभिन्न विधाका लोक बाकाहरू चाहिँ सुनेर मनोरञ्जन दिने गर्दछौ भने चाहिँ आज हामी नयाँ लोक बाका भर्खरै मात्रामा बजारमा सर्वजनी गरेका लोक बाका सुन्दै चाहिँ नयाँ जो सागरका साथ अगाडि बढ्नेछौ र धेरैजना साथीहरूले भर्खरै मात्रामा सर्वजनी गरेका लोक बाका भएका कारण पनि धेरैजना साथीहरूले त नसुनेको पनि हुन सक्छ त्यसकारण चाहिँ तपाईँहरूले हामीलाई सुन्दै हुनुहुन्छ भने रेडियोको बलमलाई ठूलो पारेर सुन्नुहोला र हामीले राखेका नयाँ लोक बाका चाहिँ एकदमै ध्यानपूर्वक सुनेर मनोरञ्जन लिँदै चाहिँ आफ्नो कामलाई पनि अगाडि बढाउनु होला भन्न चाहन्छु र आज चाहिँ विशेष गरी सोलुखुम्बुको मौसमको कुरा गर्दा चाहिँ यहाँ चाहिँ हाम्रो सल्लेरीतिर चाहिँ धेरै नै पानी परिरहेको छ होइन तपाईँहरूकोतिर के कस्तो छ र बर्खाको समय भएको कारण पनि पानी त परिनै हाल्छ तर पनि पानी सरे पनि हामीले चाहिँ सतर्कता अपनाउनु पर्छ अनि टाढाको यात्रा चाहिँ थोरै मात्रामा गर्नुपर्छ होइन यदि टाढाको यात्रा गर्नु परे पनि आफ्नो आफू आफ्नो परिवारको ख्याल राख्नुपर्छ अनि सतर्कता अपनाउँदै चाहिँ टाढाको यात्रा पनि गर्नु होला भन्न चाहन्छु र ढिला नगरीकन म अर्को नयाँ मिठो लोक बाका तर्फ नै जानेछौ मिठो अनि भर्खरै मात्रामा बजारमा सर्वजारी गरिएका लोक बाका रहेको छ आलुको डाँडैले भन्ने भोक लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ पशुपति शर्मा श्याम राणा डकराम पौडेल र त्यसै गरी प्रकाश अधिकारीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ परिवानी छुट्ट विश्रामतर्फ मरिनेछौ र विश्राम उपस्थित हुनेछौ

0: रत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिङ्गर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पाँचको साइज कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
3: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98212990 र 97648543487
8: हो आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउन र ल आँखा बन्द गर त
8: हजुर पनि ल आँखा बन्द गर
9: ल अब आँखा खोला त
8: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रह अस्पताल सम्पर्क नम्बर 9742840 5756 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन्चादी उद्योग सुनि दुत्कुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी।

0: connects to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.0

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिलाले छुट्टो विश्राम भएको थियो। पहिलाले छुट्टो विश्राममा पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सेलो एफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। आज चाहिँ हामी विशेष गरी मंगलबार व्यवसायमा छौँ र मंगलबार व्यवसायमा आज हामीले लिएर आउने गर्छौं नयाँ बाख्रा र धेरैजना साथीहरूलाई त अवगत भइ नै सकेको छ र आज चाहिँ हामी नयाँ नयाँ लोक बाख्रा सुन्दैछ नयाँ नयाँ जोश सागरका साथ अगाडि बढ्नेछौ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। उकाली ओह्राली बेह्राली भन्छन् चौतारी गर्दै हुनुहुन्छ होला। हामी साथी सङ्गीतसँग बलकुसारी गर्दै हुनुहुन्छ होला आफ्नै आफन्त साथी अनि त्यसै गरी चाहिँ परिवारसँग बसेर खाजा खाँदै हुनुहुन्छ होला काम गर्दै हुनुहुन्छ होला। जस्तोसुकै अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला र तपाईँहरूका निमित्त चाहिँ हामीले आज चाहिँ नयाँ लोक बाका चाहिँ लिएर उपस्थित भइ नै सकेका छौं र फेरि पनि हामी ढिला नगरिकन अर्को नयाँ लोक बाका तर्फ नै जानेछौं। निकै नै मनसुने अनि नयाँ लोक बाका रहेको छ जुनको ज्योति बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै चर्चित लेखक रे अनि दर्शक अनि श्रोतकको मनमुटुमा बस्न सफल गायक गायिका हुनुहुन्छ राजी खाण्ड टिका पुनको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि पनि उपस्थित हुनेछौं।

जमकर जूती सुन के संसार बने व्यस्त हो बोलकर नौ गाका वखर हमीर सुनी सकता निके मन सुने माया प्रेम में सजे लोक बाक रहो पक्की तभी सुन्न भावना मनोरंजन दिन होना संगसंगे गाउन भावना संगसंगे नाचने भावना सुंदर हमीला यह समय में पूर्व नेपाल के पहिलो सामुदायिक रेडियो सुनाफ्याम 102.2 मेगाहर्ट्जमा कार्यक्रम आफ्नै बाका आफ्नै बाका सुनिरहनु भएको छ र तपाईहरुले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र आज भोलिको समयमा त सबैको घरमा रेडियो हुन्छ भन्ने पनि हुँदैन र यदि तपाईँहरूको घरमा रेडियो छैन भने चाहिँ हामीलाई अनलाइन मार्फत सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलाफएम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र पक्की पनि धेरैजना साथीहरू यो समयमा हामीलाई नै सुन्दै आफ्नो कामलाई निरन्तरता दिँदै हुनुहुन्छ होला अनि जस्तो सुकै अवस्थामा भए पनि सुस्थ मुस्त र व्यस्त रहँदै हामीले तपाईँहरूका निमित्त राखेका नयाँ लोक भाका सुन्दै चाहिँ नाच्दै गाउँदै चाहिँ आफ्नो कामलाई अगाडि बढाउनु होला भन्न चाहन्छु र फेरि पनि म ढिला नगरिकन अर्को लोक भाकातर्फ जानेछु निकै नै मन छुने लोक भाका अनि माया प्रेमले सजिएको लोक भाका रहेको छ मेरो जीवन बोलको लोक बाक रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ जानकी तारणी मगरको आवाजमा सजिएको यो मिठो लोक बाका सुन्दै चाहिँ हामी बेसरानी अन्तिम विश्रामतर्फ मोरिनेछौ र विश्राम पश्चात फेरि पनि उपस्थित हुनेछौं।

0: तपाई धेरै मलिन थकिदिन्छौ नि के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हुन्छ होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुमा नगरपालिका 5 सल्लेरी।

लौना दुखलाई पन्छौं लौना लौना नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी डोरे, तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै।

कार्यक्रम आफ्नै बाटा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.6

तरी मापने पाछा अपने बाक को युवने दोसरा ने अंतिम विश्राम रहे थे। दोसरा ने अंतिम विश्राम में भर्खर हमी पार गरीरा मात्र फिर भी कार्यक्रम गीते गीत लई नवाराची कार्यक्रम आपने पाछा आपने वाकारी वीर उपस्थित भई नई सकता छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, कोही रोपाईतिर हुनुहुन्छ होला र कोही आलू खुंदी हमने धेरेजना साथी गोठालो में हमेश गोठालो गई आपने काम करते गीत संगीत एकदम आवश्यक होस कारण हम कार्यक्रम अंतिम समय सुनेर साथ दिनहला भाँचु विशेषकरी लोक बाका में माया पुराती को कुरा समेटे तेगरी दुख सुख को कुरा समेटे गीत संगीत हमी एक्ल काम गारू काम एक्ल बस्ता गोठालो लोक गीत संगीत धेरे मात्रा में आवश्यक हमी काम करते हमला औसी लग्स निंद्रा लग्स थकै लग्स हमी काम संगसंगे लोक भाका सुन्ने गर्छौं हम थकाई थकाई मेटिन्छ हम औसी हटेरा जाने त्यसैगरी गीत संगीत सुन्दै काम गर्यो भने हामीले जतिसुकै गाह्रो काम गरे पनि हामीलाई थोरै भए पनि सहजता मिल्ने छ। त्यसकारण हामी सबैजनाले लोक भाका सुन्नु निकै नै जरूरी छ जस्तो लाग्छ मलाई। अन्य विधाका गीतहरू भन्दा लोक भाकामा निकै नै मार्मिक शब्दहरू प्रयोग गरेको हुन्छ र हामीलाई गीत सुन्दा त मजा त आउँछ तर हामीले मन माथि छुदैन होइन कुनै यो लोक भाकले भन्न यो गीतले भन्न खोजेको चाहिँ के हो भनेर चाहिँ हामीले बुझ्न नि गाह्रो हुन्छ र लोक भाकामा मधुर स्वर होइन एकदमै सरल भाषा शैलीको प्रयोग गरेको हुन्छ र मान्छेको जीवनको बोगाईसँग समेटिएको कथाहरू हुन्छ। त्यसकारण चाहिँ हामीले सुन्न पनि निकै नै आनन्द लाग्छ र सबैजनाले चाहिँ लोक भाका सुन्ने चाहिँ निकै नै जरूरी छ जस्तो लाग्छ मलाई। र अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइ नै सकेको छ र आजको हाम्रो कार्यक्रमलाई चाहिँ तपाईँहरूले ध्यानपूर्वक सुन्नुभयो होला अनि हामीले तपाईँहरूका निमित्त राखेका नयाँ लोक भाका चाहिँ सुन्दै थिए सँगसँगै गाउनुभयो होला सँगसँगै नाच्नुभयो होला र अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ र कार्यक्रमलाई छुट्याएको मेवारीले समय भने समाप्त भइ नै सकेको छ र यति बेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई उत्कृष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाका आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै रमाइलो अनि मनचुने लोकबाट रहेको छ मायाको संग्रहलाई निकै नै माया प्रेमले सजिएको लोक भाका रहेको छ र जसमा आज आवाज गर्नुभएको छ देवी गर्ती र क्षितिज कुमारको आवाजमा सजिएको यो मिठो लोक भाका छाप्दैछ। आजको कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको विशेष गरी मंगलबारे बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्की लमी शेर्पा पनि बिदा हुन चाहन्छु। नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
4: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित यस्तो नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
8: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
11: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सुलुखुम्बु।

नमस्कार पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सुनुवा हालचाल लिएर आइपुगे म सरस्वती पुरी। कोशी प्रदेश सभाको मंगलबार दिउँसो 1 बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ। प्रदेश सभाको 9 अधिवेशनको 16 बैठक 15-16 गते लगातार तोकिएको समय बस्न नसकेपछि प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको प्रदेश सभा सचिव सुदर्शन खड्काले बताउनुभयो। प्रदेश सभा नियमावली 2074 नियम 6 को उपनियम 3 बमोजिम सभामुख अम्बर बहादुर विष्टले अर्को बैठकका लागि यही असार 18 गते दिउँसो 1 बजे बस्ने समय निर्धारण गर्नुभएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 जना विज्ञ व्यक्तित्वलाई सदस्यमा मनोनयन गरेको छ। कोषकी अध्यक्ष समेत रहनुभएकी कृषि तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार राष्ट्रिय विज्ञ व्यक्तित्वलाई मनोनयन गर्नुभएको हो। संस्थाको अन्तर्राष्ट्रिय शाखा उपवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइनस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनित गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रकारी समितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनरध्ययनपछि सही सार्वजनिक भएको सूचीमा रहेका 2 जना सदस्यको नाम हटाउँदै राष्ट्रपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्ण मानव श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा वास्तोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम उम्मेद्वारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनरध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको जनाइएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेको आरोप लगाउनु भएको छ। नेपाल खेलकुद महासंघले मंगलबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभयो। अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न पनि पार्टीका सम्बन्ध पक्षलाई निर्देशन दिनुभयो। उहाँले इन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोबल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपील गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको एउटा अदालतले चिनिया व्यापारीको उनगेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। $1 अर्ब ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गोक्वे समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये एक हुनुहुन्छ। घर जग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकाको गोचुनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए। तर पछि उनी संगठित अपराध ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिएका हुन्। अन्तिममा खेल समाचार। मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेको समाचार संस्था सुन्हाले जनाएको छ। उनीहरूले 7 लाख झण्डै 35,000 अमेरिकी डलर जफत गरिएको तथा 6,40,000 डलर भन्दा धेरैको सट्टे बाजी लेनदेनको पर्दाफाश भएको बुकी टमन अपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथु ओलुले बताउनु भएको छ।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08-5500 16 फोन वा सोलवास्कार न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलवास्कार सुन्दै रहनुहोला। नमस्कार।

0: मरेंगे
1: रगत रगत बो
0: चामो निब्रा क्रस बाटो बाटो काट्नु पर्ने क्रस बीच बाटो पो बाटो काटेको
1: अरे त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनि

0: दिलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अलिकति जत्न पाक्दैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अनि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
3: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
2: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
3: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
4: खेतबारी जोत्न, छोपाई गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
5: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 निस्कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
6: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
7: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
6: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
7: हो र के डेन्टल रे?
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
6: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, लिख्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
11: आज मेरो जन्मदिन हो, याद त छ नि?
12: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
11: हजुर पनि ल आँखा बन्द गर।
12: ल अब आँखा खोला त।
11: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97।

0: बयालीस अट्ठाईस चालीस छप्पन्न र अन्ठानब्बे सड़सठी त्रिपन्न शून्य छ सय बीस। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर पाँच सलेरी सोलुखुम्बु।
1: यदि तपाईँको बस्नामा जन्मजात कोइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर अन्ठानब्बे बाहन्न शून्य पचपन्न सात सय अडसठी अङ्कमा नौ आठ पाँच दुई शून्य पाँच पाँच सात छ आठ। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीतकी
3: गुड आफ्टरनून नमस्ते एण्ड नमस्कार साथै हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको उत्साही लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ र सुन्दैनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी विभिन्न गीतका विधाहरू विभिन्न गीतहरूको पेजहरू लिएर चाहिँ उपस्थित भइ नै सकेका छौ र प्राविधिक मित्रबाट मलाई शेर्पी लम्बु शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेडिका राय र विशेष गरी त कतिजना साथीहरू गीत गीतको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको घडी चाहिँ आइ नै सकेको छ र आउन सक्नुहुनेछ 64-49-70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे ढिला नगर्नु सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्र हामीले गीत गाएको सरोज सुने सकेका छौ। अब पालो तपाईँको सुन्दन विजय सठी 49-57 लाइन डिजे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे। सुन्दन विजय सठी 49-54 लाइन डिजे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। विशेष त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ कामतिर हुनुहुन्छ होला है, जस्तो जुगी अवस्थामा भए पनि हामीलाई अन्तिम समयसम्म सुनेर पनि साथ दिनुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्कार दिदी।
0: नमस्ते नमस्कार, कहाँ माटोको बोल्नु हुन्छ? खोटाङको दिपुङबाट सबिना मुक्तान। नाम सबिनाजी, यो समयमा के गरिदिनुहुन्छ?
1: म प्रोग्राम सुन्दै बसिरहेको छु।
0: प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, ठिक छ। त सबिनाजीले खाजा दिनुभयो त?
1: हजुर, मेरो खाजा भयो, हजुरहरूले लिनुभयो त?
0: हाम्रो बाँकी छ भन्नु पर्ला सबिनाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ सबिनाजी। र आज कुन गीतहरू सुन्छ त सबिनाजीले?
1: मलाई चाहिँ पानी मिठो मेरो इलाम बजारको भन्ने सङ्ग राखिदिनुहोस् न।
0: ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हजुरको लागि साथीहरूमा चाहिँ नानी मगर, रविना सिंह, सविता चामलिङ, प्रतीक्षा चामलिङ, छिङ जनताकी सम्पन्नको लागि हामी सुटिङ छौँ।
0: ओके, बाई बाई साथी मिठो खुट्याङको दिपुङबाट सबिना मुक्तान। उहाँले पनि एकदम मिठो गीतहरू रोजिराख्न नजिकका पाँचजना साथीलाई सम्झिकन साथी छुटिसक्नु भएको छ। र आउन चाहनुहुन्छ भने 97-54-57 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। र अब हामी गीत रोजाईतर्फ नै जानेछौ, एकदम मिठो गीत पढ्न सफल भएको छ, जुन चाहिँ सबिना मुक्तानजीको रोजाईतर्फ नै हामी जानेछौ। गीतको बोल रहेको छ पानी मिठो मेरो हजुर इलाम बजारको भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ सञ्जीवनीको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतले हामी कार्यक्रम गीति सुन्दैछौ। हामी कार्यक्रम गीति गीतको पहिलो नै यसरी विश्राम जानेछौ। विश्रामको साथ

0: क्या दीदी यो नया घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजार त चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुनु बहिनी सुनु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाइज हुने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका पाँच सोलिरी सुनखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु

0: कार्यक्रम मुदी गीतको पहिलो छिटो विश्राम पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु र चन्दी यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिएम 100.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र अब हामीसँग चार विधाका गीतहरू बाँकी नै रहेको छ। अब पालो तपाईँको 97.64 लाइन हुँदैछ कार्यक्रममा सहभागिता बनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र कार्यक्रममा सहभागिता जनाउनु होला र आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्ते
0: नमस्कार दिदी। नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ?
1: गोरी मगर
0: उदयपुरबाट। गोरी जी यो समयमा के गरिदिनुहुन्छ?
1: हजुर गोठालो गर्दैछ दिदी।
0: गोठालो गरिदिनुहुन्छ, अनि के गोठालो गरिदिनुहुन्छ गोरीजीले?
1: गाई गोरुको गोठालो गर्दैछु।
0: ल ठिक छ, त उदयपुरतिर मौसम के कस्तो छ नि गोरीजी?
1: मौसम घाम लागिरहेको छ, अनि तपाईँहरूतिर कस्तो छ?
0: सोलो खुम्बुतिर चाहिँ होइन, बिहानदेखि एकदम घुमिरहेको है, पानी परेको परेछ त्यस्तै छ भन्नुपर्छ है सोलो खुम्बुतिर चाहिँ।
1: यता चाहिँ
0: पानी पर्न परेको छैन है। ए ल ठिक छ त, अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ गुरुजी, र आज कुन गीत रोस हुन्छ नि गुरुजीले?
1: हुन्छ मलाई जिम्मा हेरे तिमीलाई
0: हेरौँ है। ओके, पछि पनि तपाईँको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ मसमा हजुरको लागि अनि मित्र लगायत हाम्रो सोलेटिनको लागि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट गोरी मगर। गोरी मगरले पनि एकदम मिठो गीत रोजेर चाहिँ साथी सुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97.64 लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? ओहो साथी हुनुहुन्थ्यो, साथीले मिस कल गर्नु भएको कुनै के गर्नु भएको है। नमस्ते नमस्कार भन्दै साथीको फोन डिस्कनेक्ट भइसकेको छ, कृपया मिस कल चाहिँ नगरिदिनु होला भन्न चाहे। एउटा अब चाहिँ हामी गीत पनि जानेछौँ है, एकदम मिठो गीत रहेको छ वाङदिन शेर्पाको आवाजमा सजेक एकदम मिठो गीत रहेको छ। गीतको बोल रहेको छ जुना हेरे तिमीलाई हेरौला भन्ने गीत, एकदम मिठो गीत रहेको छ यो। मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।